0: भाषणका क्रममा अर्थमन्त्री वाग्लेले 10% कर वृद्धिको घोषणा गर्नुभयो, तर झिनो कर वृद्धिले यसको बिक्री वितरण र सेवन नघट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारण मध्ये एक सुर्तीजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अट्कियो सरकारी कामकाजको भाषा विधेयक शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो, तर त्यसपछि एक वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ़न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने शुरू भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुरू भएको हो। संशोधन प्रस्तावको समय नदी सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
1: साझा खबरमा अब विदेशका खबर। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2022-20 जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यसै ता सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हाराहारीमा थियो।

0: सन् 2015 पछिल्लो पटक जनसंख्या घटेको थियो। त्यस्तै त लगातार तीनवटा जनसंख्यामा जापानको जनसंख्या घटेको जनगणनामा जापानको जनसंख्या घटेको जनाइएको छ। विश्वको पाँचौं ठूलो अर्थतन्त्र जापानको जनसंख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढ़ेको र 5,71,20,000 पुगेको छ भने यद्यपि प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 3.45% घटेर सन् 2025 आउँदा 2.15% झरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ। 62 जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 जना बालबालिका द्वन्दबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
1: साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसीबी उपाधि रक्षा गर्ने दाउमा देखिएको छ। नेपालले साफ महिला फुटबल च्याम्पियनशीपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। भारतको गोवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह एको विजेता बन्न सक्नेछ। र मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने 20 एसियाली खेलकुदको महिला क्रिकेट छनौट हुने अवसर गुमाएको छ। शनिबार सेमी फाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनौट हुनेछ। यस प्रतियोगिताबाट 3 टीम एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरूषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ। प्रतियोगितामा पुरूष टीमले पहिलो खेल खेल्न लागेको हो।
0: एमालेमा अध्यक्ष ओलीपछिको उत्तराधिकारीको खोजी र नेतृत्वका लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबर में अब एमाले भित्रको विवाद पार्टीको नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने अधिकांश शीर्ष नेताले भनेपछि एमाले कार्यदल बनाएर समीक्षा र अध्ययन गरिरहेको छ कार्यदलको अध्ययन र पार्टीमा अबको नेतृत्वका बारेमा हामीले एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं
3: घोषणा गर्न त नमिल्ला
4: तर पनि विकल्पहरु यी मध्येमा चाहिँ फलाउन
3: पाउनु हुन्छ म के देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारीहरू हुनुहुन्छ पदाधिकारीहरूबाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित कुनै न कुनै दिन त केपीएलले छोड्नु नै हुन्छ आज नछोड्नु होला अहिले छोड्नुपर्छ भन्न हामीले भनेका पनि छैनौं तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीँबाट हामी विकल्प खोज्छौं फर्स्टम्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कमसे कम पनि उसमा विचारमा स्पष्टता व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छ नि कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ
4: फलाना फलाना व्यक्ति मध्येबाट नै
3: होइन थुप्रै हुनुहुन्छ अहिलेको बादलै हुनुहुन्छ पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ विष्णु पौडेलै हुनुहुन्छ उपाध्यक्षहरूमा महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ त्यसपछि चाहिँ उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ उहाँ बाइचान्स पदाधिकारीमा हुनुहुन्न त्यसकारण अरू थुप्रै हामीसँग पार्टी नेताहरूको राम्रो पंक्ति छ अब अहिले
4: पदाधिकारीमा नभएको ईश्वर पोखरेल
3: होइन उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौं तर त्यो अहिले अलि बेला भएको छैन
4: नैतिकवान भनेको चाहिँ उपाध्यक्षज्यू
3: नैतिकवान भनेको
4: अध्यक्ष ओलीको हरेक कुराको सुरक्षा कवचको रूपमा अगाडि सर्ने
3: उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई उहाँसँग कसैसँग पनि नजोडी हेरौँ कसैले पनि कुनै विषय प्रश्न उठाउन नसकेको होस् पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस् वा सोसाइटीले यो मान्छेले यहाँनेरि फटाई गरेछ भनेर प्रश्न उठाउन नसकोस् त्यस्तो बेदाग

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43,
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: Jelly, hello.
1: Let's go. 6.9 inch ko sanda display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitna barambar.
2: Power wala chasma, jasto bhanyo testai frame tatha bibhinna brand ka ghadi tatha chasma haru aba ekai thauma.
3: तपाईको हेर्ने क्षमतालाई बनाउँछौं हामी प्रकाश जस्तै चमकिलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोरखा.
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनेटमै तयार गरिन्छ.
3: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ.
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354.
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला.

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण टिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: हेलो
6: हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
1: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
1: हेलो भन्नुहोस् त
5: हेलो हजुर
1: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने छ के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
8: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
11: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
11: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860248443
11: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
12: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
13: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
12: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
13: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाठ पूर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
12: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
12: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृउद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सताधरि आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 MHz दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होले रिजोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेठुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 17 गते, तदनुसार इसी सन 2026 मई 31 तारीक, सकसम वर्ष 1948, नेपाल सम्बन्ध 1146, अनलाथ रौद्र नामक सम्वत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज आइतबार रहेको छ, अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ, पूर्णिमा तिथि रहेको छ, पूर्णिमा तिथि रहेको छ, विशेष गरी 20:34 रहेको छ, यानि कि दिउँसोको 1:24 पूर्णिमा, तदुपरान्त प्रतिपदा तिथि रहनेछ। नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र रहेको छ, 26:41 रहेको छ, योगमा रहेको छ विशेष गरी शिवयोग रहेको छ 1:10, यानि कि शिवयोग रहेको थियो बिहानको 5:39 भने अहिले देखेर सिद्धि योग रहनेछ। कर्णमा रहेको छ बालावाह करण रहेको छ, 53:03 रहेको छ। यस्तै गरेर चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भए पनि सदा सूर्यास्त 6:53 हुनेछ। आजको दिनमान घडी 1:13:42 रहनेछ। दिन विशेष रहेको छ आज पूर्णिमा, अनला पुण्य, धूम्रपान दलित दिवस भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। विशेष गरी विश्व धूम्रपान विरूद्धको दिवस रहेको छ। अनला पुण्य सार्वजनिक विदा, 23 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराउनेछौ। त्यो भन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय,
के कतिखेर रहन्छ, कस्तो रहन्छ त भन्ने विषयमा चर्चा भने गरौं। आजको लागि विशेष गरी सर्वप्रथम लागौं कार्यबेला, यानि कि अशुभ समय, यानि कि कार्यबेलाको समय रहेको छ आज। विशेष गरी दिउँसोको 12:01:33 दिउँसोको 1:44:47 आज कालबेला रहेको छ। यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 8:35:05 बिहानको 10:18:19 लाभ बेला रहनेछ। शुभ बेला रहनेछ दिउँसोको 1:44:47 दिउँसोको 3:18:01 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रहहरू कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी भने गराउनेछु। विशेष गरी सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा बृहस्पति, यस्तै गरेर शुक्र मिथुन राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि विशेष गरी राशि आउनेछ। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउनेछ। अनुराधाको तेस्रो चरण नाम आउँछ नुबाट नूतन अथवा नुरदेव नाम आउनेछ, नूतन कुमारी पनि नाम राख्न मिल्छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराई र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ, मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन अवसरका लागि केही त्याग गर्नु पर्ला। तत्काल लाभ नभए पनि पछिको लागि काम गर्ने सम्भावना रहेको छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्य र अर्थको हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादस्रोत काम जिम्मेवारी वहन गर्नु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रामा भेटिने खालको यो गुण राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार बढ्नुको साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। भौतिक साधन जुट्नाले पनि आमदानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। शत्रुहरू सक्रिय रहनेछन् भने तैपनि प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। प्रतिकूल समयमा केही काम सम्पादन हुन जानेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल हुने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। शिवमूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुको साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको नयाँ स्रोत फेला पर्न जानेछन्। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन हतारको निर्णयले समस्या निम्त्याउनु हुँदा व्यवहारमा सजग रहनु पर्ला। अनावश्यक साइनो गाँठ्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्ति आउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला। विश्वमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आदिनी बानीले काम बिग्रिनुको साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन्। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनु पर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि निकै मेहनत गर्नु पर्ला। लेखन तथा सृजनात्मक कामबाट भने ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मेहनतले पछि फाइदा दिलाउन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थिति अनुसार चल्न सक्दा पछि परिन्छ। केही कठोर निर्णय लिनु परे पनि टाढाका आफन्त नजिकै नै छन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। शुभचिन्तकको सहयोग जुटे पनि आलस्य गर्ने बानीले पछि परिने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आकस्मिक कामले खर्च बढाउन सक्छ। संचित रकम अरूलाई सरसपट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनु पर्दा अरूलाई समय दिँदा आफू पछि परिन्छ। अर्थ अभाव खड्के पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ, तर करकापमा पनि काममा विशेष निर्णय गर्नुपर्ने परिस्थिति समेत आउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूको लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफिएको काम सम्पादन गर्दै मनका धनार्जन गर्न सकिन्छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
2: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन नयाँ काममा जग बसाउने समय रहेको छ। कामको सन्दर्भमा पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएको काम देखाएर प्रयत्न गर्नु पर्ला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेखनीय फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्गर नाफा कमाउन र उठाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन सामाजिक काममा रुचि बढ्नेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। तारिफिएको कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम थाल्ने मौका मिल्नेछ। शोकले थालीको काम व्यवसायमा रूपान्तरित समेत हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: प्रगतिशाम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलको विषयमा जानकारी गराइसकेका छौं। र अब भनी पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: नारायण गुरु।
0: नारायण, काठमाडौँको बोल्दै हुनुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु सुन्दै हुनुहुन्छ?
1: हजुर, सुनिरहन्छु गुरु सधैँभरि, धेरै मनपर्छ हजुरको।
0: धेरै मनपर्छ। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो श्रीमानको गुरु।
0: श्रीमानको, यो भन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
1: हजुर, बाबुको।
0: बाबुको बारेमा हेर्नु भएको थियो, आज श्रीमानको विषयमा। श्रीमानको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2029 साल।
0: 2029
1: हजुर। अनि जेठ महिनाको 18 गते।
0: जेठ महिनाको 18 गते जन्म समय भयो।
1: रातिको 10 बजे राति गुरु।
0: रातिको 10 बजे हो?
1: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: मकनपुर है गुरु।
0: मकनपुरमा पर्छ, ल सुन्नुहोस् है त ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2029 साल जेठ कृष्ण पक्षको बुधबार चौथी तिथिमा जन्म, राशि धनु राशि, उत्तर साराको प्रथम चरण, नाम आउँदो रहेछ नानी बाबु श्रीमानको चाहिँ नाम आउँदो रहेछ भेबाट, भेष कुमार भेषराज नाम आउँदो रहेछ, धनु राशि पर्छ है। अन्त्यनाली नरगण परेको छ उहाँको चाहिँ, घातकमा परेको छ तिथि तृतीया अष्टमी र त्रयोदशी, शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक हुन्छ। नक्षत्र उहाँको लागि भरणी नक्षत्र घातक भनेर देखाउँछ यहाँबाट हेर्दा। कुण्डली भाग्य ग्रह असाध्य राम्रो, अलि एकरो एकरो, स्वभावको अलि जिद्दी जिद्दी स्वभावको हुनुहुन्छ। श्रीमान र श्रीमतीको सम्बन्ध दाम्पत्यमा अलिकति बाधा आउने, उहाँको दुई विवाह भनेको यानि कि बहुविवाहको योगहरू पनि परेको देखाउँछ। यसको लागि आँखसँग अर्क विवाहहरू गराउनु भयो भने राम्रो हुन्छ। उहाँको सरकारी जागिर खाने ग्रहहरू राम्रो, वैदेशिक क्षेत्र पनि राम्रो देखाउँछ। उहाँको ग्रहहरू ठिकै छन्, त्यस्तो विधि नराम्रो ग्रह भने देखिँदैन यहाँबाट हेर्दाखेरि। योगहरू चाहिँ अलिकति लग्नमा राहु भएर अलि एकरो एकरो स्वभावको चाहिँ गराउँछ, अरू त्यस्तो नराम्रो छैन। ग्रह राम्रै छन्, भाग्य राम्रै छ। अहिले ग्रह उहाँलाई भ्रामरी भन्ने ग्रह चलेको छ। अब यो जेठ सकिएपछि असार लागेपछि भ्रामरी सकिएर भद्रिका भन्ने ग्रह लाग्छ, उहाँको लागि ठिकै छ ग्रह, त्यस्तो नराम्रो छैन। समस्या जिज्ञासा केही छ? उहाँको लागि पेसा त व्यवसाय धेरै हुन्छन्, के गर्न खोज्नु भएको छ? गाई पालन एकदम राम्रो छ, नराम्रो छैन, ठिक छ। माङ्गलिक दोष छैन उहाँलाई? हजुर, माङ्गलिक दोष छैन, अरू सबै कुरा ठिक छ। लग्नमा राहु र सप्तम स्थानमा केतु अलिकति यो श्रीमान श्रीमतीको सम्बन्धलाई अलिकति सुदृढ गराउन सक्दैन यसले चाहिँ, त्यो हो। दाजुभाइसँग सम्बन्ध मध्यम खालको छ, त्यति नराम्रो पनि होइन राम्रो पनि होइन, मध्यम खालको छ। माता पितासँग सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ आफ्नो श्रीमानको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्, फोन गर्नुहोस्। त्यो पनि प्रत्यक्ष रूपमा अगाडि बसेर पनि तपाईँले हेर्न चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिषीय कार्यालयको ठेगाना हो भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हजुर नमस्कार गुरु.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यहाँ अमरापुरीबाट बिमला केसी.
0: अमरापुरीबाट बिमला केसीजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आमाको विषयमा गुरु.
0: आमाको विषयमा
1: हजुर
0: भन्नुहोस् त, माताजीको जन्म मिति कति हो?
1: 2011 साल असार 23 गते.
0: असार महिनाको 23 गते
1: बिहिबार भन्नु थियो के बुढा बुढाबुढी मान्छेले बिहिबार पढेको छैन भन्नु थियो.
0: बिहिबार त पढेको छैन
1: हजुर.
0: जन्म समय भन्नुहोस् त.
1: खाजा खाने बेलामा अरे बिहान 2-3 बजेदेखि 4 बजे भित्रमा भन्नुभयो थियो, त्यसरी मिल्छ र
0: अब हेरौँ मिल्ने रहेछ भने हेरौँला है.
1: हजुर
0: अनि के आउँछ राशि, नारायणको नाम के आउँछ?
1: अहिलेसम्म त उहाँले राशि त ऊ हेर्नुहुन्छ, कर्कट राशि हेर्नुहुन्छ.
0: जन्ममिति त मिलेन तपाईँको
1: कि 22 गतेमा हेरौँ न गुरु. 22 9 दिन भयो थियो भन्नु थियो के अरे आमाले बुढाबुढी मान्छेले मशान्तिको दिन.
0: त्यही त मशान्तिको दिन त भन्नुभयो
1: हजुर.
0: त्यसरी 9 दिन 10 दिन भन्ने चाहिँ मिल्दैन यहाँबाट हेर्दा होइन.
1: 22 गतेबाट मिल्छ कि हेर्दैन गुरु, त्यति हुन्छ नि बुढाबुढी.
0: 22 गतेको लागि पनि मिल्दैन कि? 22 गतेको लागि पनि मिल्दैन. मैले कोसिस त गरेको मैले तर भएन कि.
1: भनेपछि अब अर्को हेराउन मिलेन है गुरु.
0: हजुर अरू अब अर्कोचोटि कन्फर्म गरेर फोन गर्नुहोस् न है. हुन्छ फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नुभएको थियो नवलपुरबाट फोन गर्नुभएको, उहाँले चाहिँ अमरापुरी भन्ने ठाउँबाट फोन गर्नुभएको. तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ. मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले पनि फोन गर्न सक्नुहुन्छ. कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु म. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते.
2: राधे राधे गुरु.
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यहाँ भानु तिन चाम्बसबाट.
0: भानु तिनबाट?
2: हजुर.
0: भानु तिन भनेको कुन जिल्लाबाट हो?
2: यो तनहु जिल्लाबाट गुरु.
0: तनहु जिल्ला हो. भानु नगरपालिका हो कि के हो?
2: भानु नगरपालिका.
0: भानु नगरपालिकाबाट?
2: हजुर.
0: कार्यक्रम कतिको सुन्नुहुन्छ भानु नगरपालिकातिर?
2: कार्यक्रम त सुनिरहन्छ धेरै, तर फोन लाग्नु लास्टै गाह्रो हुन्छ गुरु.
0: लास्टै गाह्रो हुन्छ है.
2: हजुर
0: धेरैजनाले फोन गर्नुहुन्छ त्यही भएर हो नि होइन.
2: आज
0: कति पटकमा फोन लाग्यो तपाईँको?
2: आज 7:30 फोन लाग्यो.
0: कति पटकमा फोन लाग्यो भने कतिचोटि फोन गर्यो?
2: आज धेरै पटकै फोन लाग्यो, 100 पटकमै भयो होला. तन्नै पटक हानिराख्यो.
0: हानि हानि गर्नुभएको थियो, बल्ल बल्ल लाग्यो है. कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: आज मेरै विषयमा हेर्न चाहन्छु गुरु.
0: भन्नुहोस् त तपाईँको जन्ममिति कति हो?
2: 2068 साल.
0: 2068 साल
2: 6 महिना.
0: 6 महिना
2: 17 गते.
0: 6 महिना 17 गते के बार पर्छ बाबु?
2: मङ्गलबारको दिन गुरु.
0: जन्म समय भन्नुहोस् त?
2: दिउँसोको 1:27
0: दिउँसोको 1 बजेर चाहिँ 27 मिनटमा हो. जन्म तनहुमै भएको हो, कुन जिल्लामा भएको जन्म?
2: जन्म यो गण्डकी प्रदेशमा भएको. यो
0: कुन जिल्लामा?
2: तनहु जिल्लामा.
0: तनहु जिल्लामै भएको जन्म?
2: हजुर.
0: ल सुन्नुहोस् है ध्यान दिएर.
2: हजुर.
0: 2068 साल असोज शुक्ल पक्षको अष्टमी, दसैँको अष्टमीमा जन्म भएको रहेछ.
2: हजुर.
0: मङ्गलबारको दिन जन्म भएर मङ्गलबार परेको छ. राशि तपाईँको धनु राशि, पूर्व साधाको प्रथम चरण. नाम आउँदो रहेछ तपाईँको भुवन भन्ने नाम आउँदो रहेछ
2: गुरु.
0: मध्यनाडी नरगण परेको छ यहाँबाट हेर्दा. घातकमा परेको छ तिथि तपाईँको लागि चाहिँ तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक. नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक छ. तपाईँको राशि कर्कट राशि तपाईँलाई घातक हुन्छ. तपाईँको राशि चाहिँ धनु राशि हो. तपाईँ माङ्गलिक पर्नु भएको छ, 8 माङ्गलिक पर्नु भएको छ. मांगलिकको शान्ति स्वस्थ्यहरु गर्नुपर्छ नभए मांगलिकले पछि विवाह दाम्पत्य प्रेमहरु असफल गराउने हैन यो देखाउँछ यहाँबाट हेर्दा 68 सालको भन्नुभएको छ अहिले ग्रह तपाईलाई चलिराखेको छ संकटको प्रभावहरु छन् 18 सम्म ग्रह त्यति राम्रो छैन दशाको शान्ति ग्रहको शान्ति गर्नुपर्ने बेला भएको छ दशाको शान्ति ग्रहको शान्ति गराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ भाग्यमानी हुनुहुन्छ अलि रिसालो स्वभावको हुनुहुन्छ त्यसलाई कम गर्नुहोस् है रिसाउनु भयो भने काममा कार्यमा पछि पनि भविष्यमा पनि रोकावट आउने दाम्पत्यमा बाधाहरू आउने यस्ता समस्या हुन सक्छन् त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु पर्ला अरू त्यस्तो नराम्रो छैन अरू त ठिकै छ राम्रै छ है
2: गोरियो घर परिवारसँगको सम्बन्ध कस्तो छ त
0: ठिकै छ त्यस्तो नराम्रो छैन त ठिकै छ
2: अनि कुन अङ्क शुभ हुन्छ कुन दिशा
0: तपाईँको लागि पूर्व दिशा विशेष राम्रो हुन्छ नम्बरमा तपाईँलाई 5 नम्बर राम्रो हुन्छ कलरमा तपाईँलाई पहेँलो अथवा घिउ कलर राम्रो हुन्छ
2: हजुर
0: पढाइमा अलिक ध्यान दिनुहोस् है कति क्लासमा पढ्दै हुनुहुन्छ तपाईँ
2: अहिले 10 पढ्दै हो गुरु
0: ल अब एसएससी दिने होइन यसपालि
2: हो
0: ल अलिक मजाले पढ्नुहोस् है
2: हुन्छ हुन्छ गुरु हस् धन्यवाद
0: उहाँले फोन गर्नु भएको थियो हामीलाई तनहुँबाट फोन गर्नु भएको थियो भानु नगरपालिकाबाट उहाँले चाहिँ फोन गर्नुभएको तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउँछु तपाईँले साल महिना गते र समय चाहिँ तपाईँले मलाई जानकारी गराउनुपर्ने हुन्छ साल महिना गते र समयको आधारमा मैले तपाईँलाई भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने गराउनेछु कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर गुरु दर्शन
0: दर्शन कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म नुवाकोटबाट देवेन्द्र सिलवाल गुरु
0: देवेन्द्र सिलवाल नुवाकोट जिल्लाबाट
3: हजुर हजुर
0: नुवाकोट जिल्लाबाट देवेन्द्र सिलवालजी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ
3: मेरो आफ्नै बारेमा गुरु
0: आफ्नै बारेमा जन्ममिति भन्नुहोस् त कति हो
3: 2051 साल
0: 2051
3: असोज 1 गते
0: असोज महिनाको 1 गते
3: शनिबारको दिन बिहानको 10:39 बजे गुरु
0: 10:39 हो
3: हजुर
0: कार्यक्रम कतिको सुन्नुहुन्छ
3: त्यो कार्यक्रम सुनिरहन्छु गुरु
0: बिहानको 10:39 भन्नुभयो होइन
3: हजुर हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2051 साल भाद्र शुक्ल पक्षको शनिबार तपाईँको त्रयोदशीको दिन जन्म भएछ भाद्र शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म मकर राशि आउँछ तपाईँको नाम आउँछ गिरिराज भन्ने नाम आउँछ गिरिधर भन्ने नाम आउँछ है म धनिष्ठाको दोस्रो चरण गिरिधर गिरिराज नाम आउँछ गीबाट कुनै पनि राख्न नाम राख्न पाउनुहुन्छ मध्यमा घातक गर्न परेको छ तपाईँको घातकमा परेको छ तिथिहरू तपाईँको लागि चाहिँ चौथी नवमी चतुर्दशी मंगलबार घातक रोहिणी नक्षत्र घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ कुण्डली भाग्य ग्रह राम्रो छ गुरु चाण्डाल योग परेको छ पढाइ बीचमा रोकिने ग्रहहरू आर्मी पुलिसमा भर्ती हुन राम्रो सरकारी जाइखाना असाध्य राम्रो मांगलिक हुनुहुन्छ मांगलिकले विवाह दाम्पत्यमा अलिकति असर प्रेममा असफल गराउने कुण्डली पनि परेको छ शत्रु अलिक धेरै लाग्ने कुरा काट्ने मान्छे अलिक धेरै हुने आफ्नो आफन्तबाट अलिक टाढा रहनुपर्ने कुण्डली पनि परेको देखायो अहिले ग्रह तपाईँको लागि सङ्कटा चलिराखेको छ अर्को शनि चलिराखेको छ शनि सङ्कटाको दशाको शान्तिहरू पनि गर्नुपर्छ मांगल्यको लागि मांगल्यको रत्न कवच पाउँछ हामीसँग यो लाउनुहोस् यसले विवाह दाम्पत्यमा सफलता लिएर आउँछ राम्रो उन्नति राम्रो प्रगति पनि गराउँछ तपाईँको लागि चाहिँ मंगलबारको दिन चोखो खानु गणेश चौथी मंगल चौथीको व्रत बस्नुहोस् असाध्यै राम्रो मानिन्छ तपाईँको लागि विदेश पनि राम्रै छ सरकारी जागिर राम्रो विशेष गरी समस्या जिज्ञासा के छ भन्नुहोस् त
3: समस्या अब विदेश यात्रा चाहिँ कस्तो राम्रो होला कि तत्कालै हुन्छ कि हुन गुरु अब ट्राई गर्दा
0: हुन्छ ट्राई गर्नुहोस् न भइहाल्छ नि एकदम विदेशमा राम्रो छ अब राम्रो छ तपाईँले अहिलेसम्म पेपर गर्नु भएको छैन ट्राई गर्नु भएको छैन
3: ए अहिलेसम्म त गरेको छैन गुरु
0: अनि राम्रै देश गर्नुहोस् है
3: हजुर
0: अब यो विदेश जाने योग बनेको छ तपाईँको
3: हजुर
0: राम्रै देश गर्नुहोस् अनि विदेशमा भिसा लागिसकेपछि विदेश जानुभन्दा पहिला रत्न कवच लाएर मात्र जानु होला
3: हजुर
0: तपाईँ वहाँ गएपछि दुःख हुने बिरामी हुने घर फर्केर आउनुपर्ने हुन्छ त्यो भएर अहिलेलाई केही गर्नु पर्दैन रत्न कवच पनि आउनु पर्दैन एप्लाई गर्नुहोस् भिसा लागेपछि रत्न कवच नलगाइकन विदेश नजानु होला नबिर्सिनु होला है
3: ए हुन्छ नि गुरु
0: अरू के छ र भन्नुहोस् अरू केही छ सोध्न मन लागेको कुरा
3: अरू खासै केही छैन गुरु
0: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा जानकारी म गराउँदैछु कुनै पनि जिज्ञासाहरू छन् मनमा यस्तो उस्तो भन्ने मनमा लागेका छन् भने तपाईँले दिउँसो मेसेन्जरबाट पनि केही केही कुराहरू सोध्न सक्नुहुन्छ जस्तै तपाईँको तिथिमिथि पञ्चाङ्गको विषयमा साइतहरू हेराउनको लागि विवाहहरू जुरेको छ अथवा जुरेको छैन हेराउनको लागि मेसेन्जरमा मेसेज गर्नुहोला हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छ प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भनेर लेखेको छ प्रोफाइल फोटो हेर्नुहोला हातको हत्केलामा थाकलको दाना राखेको छ कालो कालो खालको दाना राखेको छ हो त्यो प्रोफाइललाई फलो गर्नुहोस् मेसेन्जरमा राधे राधे लेख्नुहोस् म तपाईँलाई चाहिँ राधे राधे भनेर रिप्लाई गर्नेछु त्यसपछि तपाईँ हामी मेसेन्जरमा साथी हुन सकिन्छ त्यसपछि तपाईँको हाम्रो कुराकानी केही तपाईँलाई मनमा लाग्यो भने फेरि ग्रह दशा र भाग्य नि हेराउनको लागि चाहिँ कार्यक्रममा नै फोन गर्नुपर्छ है अरू अरू कुराहरू जस्तै साइतहरू हेर्नु परेको छ तपाईँको लागि चाहिँ विशेष गरी विवाहको साइत व्रतमुण्डको साइत घर वास्तुको साइतहरू जुराउनु परेको छ लामो यात्रा गर्दै हुनुहुन्छ कुन दिन यात्रा गर्दा राम्रो हुन्छ अथवा तपाईँ यति गते चाहिँ यात्रा गर्दै हुनुहुन्छ त्यो दिनको लागि कार्य बेला कति बेला रहेको छ शुभ बेला कति बेला रहेको छ लाभ बेला कतिखेर रहेको छ भन्ने विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
4: हजुर नमस्कार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
4: नवलपरासीदेखि मन्जु पाण्डे बोलेको
0: नवलपरासीबाट मन्जु पाण्डे बोल्नु भएको
4: हजुर
0: नवलपरासी कुन ठाउँबाट बोल्नु भएको मन्जुजी
4: नवलपरासी सुनौलदेखि
0: सुनौलबाट हो कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर
4: नियमित सुनिन्छ
0: हजुर अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त
4: मेरो भाइको
0: भाइको जन्ममिति भन्नुहोस् त कति हो
4: 2052 साल
0: 2052
4: भदौको दुई गते
0: भदौ
4: बिहान
0: भदौ महिनाको दुई गते
4: बिहान 3:10
0: बिहानको 3:10 हो
4: हजुर
0: 2052 साल भदौ महिनाको दुई गते बिहानको 3:10 हो
4: हजुर
0: उजाला भएको दुई गते होइन
4: उज्यालो भएको 3 हो
0: उसको विषयमा हेर्न चाहनुहुन्छ त
4: मेरो भाइको
0: भाइको जन्ममिति भन्नुहोस् त कति हो
4: 2052 साल
0: 2052
4: भदौको 2
0: भदौ

0: राशि कुन हेर्नुहुन्छ? मेष राशि, वृष राशि हेर्नुहुन्छ?
1: हजुर।
0: त्यसबाट त मिल्दैन नि त कुराकानी त,
1: शनिबार पर्छ।
0: हजुर, हो त। अब एक गते उज्यालो भएको हो कि दुई गते उज्यालो भएको हो त्यो पछि भन्नुहोस् न पहिला।
1: दुई गते हो
0: उज्यालो भएको, दुई गते हो।
1: हजुर,
0: दुई गते हो भने हेरौँ। तपाईँको दुई गते हेर्दाखेरि पनि शुक्रबार उज्यालो हुन्छ होइन? उज्यालो भएको शुक्रबार हेर्दा मिल्दैन त तपाईँको, अनि
1: शुक्रबार उज्यालो, शनिबार राति, शुक्रबारको राति उज्यालो हुने शनिबार,
0: शुक्रबारको राति उज्यालो भएको शनिबार हो।
1: हजुर।
0: अनि तिन गते उज्यालो भएको हो त?
1: हजुर।
0: होइन कि तपाईँलाई थाहा छैन भने थाहा छैन भन्नु, फेरि हजुर हजुर मात्रै नभन्नु फेरि त्यत्तिकै।
1: होइन, त्यही भन्नु हो, त्यही हो।
0: के नाम आउँछ नारायणको नाम?
1: एकारत्न
0: 2052 साल भाद्र कृष्ण पक्षको शुक्रबारको राति उज्यालो भएको शनिबार, नवमी तिथिमा जन्म, वृष राशि है। अलिक छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ है, राक्षस गणमा जन्म भएको देखिन्छ, अन्त्य नाडी परेको छ, उहाँको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा दुई नम्बर राशिमा सिंह राशि घातक पनि देखिन्छ। कुण्डली राम्रो छ, उहाँको विवाहमा अलिकति बाधा छ उहाँको लागि चाहिँ, तर
1: विवाह अहिले फागुनमा भयो, प्रेम विवाह गरेको।
0: हजुर हजुर, विवाहमा अलिकति बाधा छ, उहाँको दुई विवाह हुने ग्रह पनि परेको छ है।
1: हजुर।
0: अब तपाईँको बुहारी माङ्गलिक हुनुहुन्छ भने त ठिकै होला, माङ्गलिक हुनुहुन्न भने चाहिँ फेरि समस्या आउन सक्छ। विदेशमा बसोबास गर्ने कुण्डली छ तपाईँको भाइको, विदेश राम्रै पनि छ, नराम्रो छैन।
1: कुण्डली
0: हजुर
1: विदेशमै थियो, अहिले विदेशबाट आएको
0: छ। हजुर, त्यही त, ठिक छ त, विदेशमा राम्रै छ, कमाइ धमी राम्रै छ, नराम्रो छैन। अब विवाह पछि भाग्य उदय पनि हुने ग्रहहरू परेको छ होइन, त्यस्तो नराम्रो कुण्डली छैन, तर बुहारी पनि माङ्गलिक हुनु भएको छ भने चाहिँ असाध्य राम्रो हुन्छ। बुहारीको जन्ममिति र जन्म समय थाहा छ?
1: 2056 साल।
0: समय थाहा छ कि थाहा छैन बुहारीको?
1: समय थाहा भएन।
0: समय पनि पत्ता लागेर फेरि कुनै दिन फोन गर्नुहोस्
1: होइन।
0: अरू एकदम ठिक छ, चिन्ता गर्नु पर्दैन, ठिक छ। ग्रहहरू सबै राम्रो छ, एकदम राम्रो छ।
1: अहिले विदेश छोडेर आएको छ, फेरि जानलाई कस्तो छ?
0: एकदम राम्रो छ, विदेशमा त तपाईँको बाबुलाई चिन्ता गर्नै पर्दैन, जतिखेर मन लाग्यो त्यतिखेर विदेश जान पाउँछन् बाबुले, त्यस्तो ग्रह छ बाबुको चाहिँ। तर माङ्गलिक परेको भएर चाहिँ, अब माङ्गलिक नै बुहारी छिन् भने त समस्या केही आउँदैन, यदि माङ्गलिक बुहारी हुनुहुन्न भने चाहिँ अलिकति खटपट हुने, विवाह गरेपछि दशा लाग्न थाल्ने, रोकावटहरू आउन थाल्ने कामहरूमा होइन, यस्तो हुन सक्छ। फेरि प्रेम विवाह रहेछ, बाबुको प्रेम विवाह हुने ग्रह पनि परेको हो, तर प्रेम चाहिँ असफल हुनुपर्ने थियो, उहाँको पहिलो प्रेम असफल हुने ग्रहहरू पनि हो
1: बाबुको।
0: हजुर हजुर, अब माङ्गलिक हुनुहुन्न भने समस्या हुन्छ। गुण गुणहरू नारीहरू के छ त्यो पनि हेर्नुपर्छ, त्यसको लागि चाहिँ साल महिना गते र समय कन्फर्म गरेर फोन गर्नु अर्कोचोटि, म जानकारी गराउँला। केही उपायहरू हुन्छन्, उपाय चाहिँ सम्बन्धमा अलिकति उताप चढाव हुनुभन्दा पहिला नै अलिकति हामी सावधान भएर समस्याको समाधानतर्फ लाग्यौँ भने हामीलाई राम्रो हुन्छ क्या है। ग्रह दशा ठिक छ, त्यस्तो आत्तिनु पर्दैन त, ठिकै छ त,
1: यसो घर परिवारसँग सम्बन्ध पनि राम्रो हुन्छ,
0: एकदम राम्रो। अहिले बृहस्पति ग्रह चलेको छ, अर्को ग्रह भद्रिका चलेको छ, ठिकै छ, त्यस्तो नराम्रो छैन। पिता नफाप्ने भन्छ, बुवा नफाप्ने ग्रह हो उहाँको लागि, अरू सबै कुरा ठिकै छ, राम्रै छ है त।
1: हुन्छ,
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो, नवलपुरबाट फोन गर्नुभएको थियो, आफ्नो भाइको विषयमा हेराउनको लागि चाहिँ फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष

0: नमस्तेमा स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार दिदी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? ए तपाईँको त ठ्याक ठ्याक फोन लाग्दो रहेछ है।
1: मैसँग 5-6 हेराइसके गुरु।
0: हो र?
1: हजुर
0: 5-6 हेराइसक्नु भयो।
1: हजुर
0: तपाईँ त फाइदै फाइदा भएछ, पैसा पनि नतिर्नु पर्ने होइन, हेर्नको लागि पैसा पनि तिर्नु नपर्ने, सबै परिवारको हेराइसक्नु भयो होइन।
1: हजुर
0: कार्यक्रम ज्योतिष वास्तुले फाइदा गराएको छ नि तपाईँहरूलाई। ए अनि तपाईँको हेराउनु भएको सदस्यहरूको मैले भन्ने कुरा मिल्यो कि मिलेन होइन नाति भन्नु त? मिलेको छ। ल भन्नुहोस् त जन्ममिति कति हो तपाईँको, कसको बारेमा हेराउँछ भन्नुभयो? ल भन्नुहोस् त जन्ममिति कति हो?
1: 2025 साल।
0: 2025 साल
1: माघ महिना।
0: माघ महिना
1: 8 गते।
0: माघको महिना 8 गते। समय भन्नुहोस् त?
1: 8:30 बजे राति।
0: रातिको 8:30 हो?
1: हजुर
0: रातिको 8:30 है। ल सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा तपाईँको श्रीमानको 2025 साल माघ शुक्ल पक्षको मंगलबार चौथी तिथिमा जन्म कुम्भ राशि पर्दो रहेछ। पूर्व भाद्रको प्रथम चरण नाम आउँदो रहेछ सेवन्त भन्ने नाम आउँदो रहेछ है। हजुर शेरबहादुर पनि हुन्छ, सेवन्त पनि हुन्छ, एउटै कुरा हो। आद्य नारी नरगण परेको छ उहाँको, चाहिँ घातकमा परेको छ तिथिहरू चाहिँ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ उहाँको। ग्रह दशा भाग्य राम्रै छ, अलिकति कालसर्प योग परेको छ, यस्तै गरी गुरु चन्डल योग पनि परेको छ। कालसर्प योगको र गुरु चन्डल योगको शान्ति स्वस्थहरू गराउनु पर्छ, राम्रो हुन्छ यो गराउनु भयो भने चाहिँ। नाग पञ्चमीमा नाग देवताको पूजाहरू गराउनुहोस्, राम्रो हुन्छ, फाइदा हुन्छ। लग्नमा सिंह लग्न भएको कारणले अलि एकरो अलि जिद्दी जिद्दी स्वभावको हुनुहुन्छ पनि भन्छ, सम्झाउँदाखेरि अलिक सम्झिनु पनि हुन्छ, फेरि नसम्झिनु पनि होइन। उहाँको चाहिँ ग्रह दशा भाग्यहरू मध्यम खालका छन्, त्यति नराम्रो ग्रहहरू छैन उहाँको लागि, चाहिँ ठिकै छ, ग्रहहरू राम्रै छ। श्रीमान श्रीमतीको सम्बन्धमा पनि अलिकति मध्यम मध्यम खालको, उहाँको चाहिँ बहुविवाह भनेको ग्रह भनेको चाहिँ दुई विवाह हुने ग्रहहरू पनि परेको हो, पर्न चाहिँ है। अहिले ग्रह उहाँलाई बल्ल सङ्कटा सुरु भएको छ, अब अहिले अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै राम्रै देखाउँछ है।
1: हजुर अनि रोग व्याधि कस्तो हुन्छ नि उहाँको उमेर अनुसार? अब पछिसम्म
0: रोग व्याधिहरू नसामा अनि त्यसपछि जोर्नीमा समस्या आउन सक्छ, जस्तै नसा सम्बन्धी, थाइरोइड सम्बन्धी, सुगर प्रेसर भयो नि, यी कुराहरू चाहिँ हुन सक्छ।
1: हजुर
0: अरू त्यस्तो दीर्घकालीन रोगहरू हुँदैन उहाँको लागि चाहिँ, ठिकै छ। एकादशीको व्रत बस्न लगाउनुहोस् अनि त्यसपछि पञ्चमीको बेलामा व्रतहरू बस्ने, चोखो खाने, नाग पञ्चमीमा विशेष नाग देवताको पूजाहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। कालचर प्रयोग पर्यो भने के हुन्छ भन्दा धेरै कुरामा आफू ठगिनुपर्छ क्या, हुनहुन आँटेको काम पनि रोकआउट आउने, बाधाहरू हुने होइन, यस्ता हुन सक्छ। त्यही भएर कालचर प्रयोग परेको व्यक्तिको चाहिँ नागको पूजाहरू गर्नुपर्छ, राम्रो हुन्छ। कालचर प्रयोगको रत्न कवच पाउँछ, रत्न कवच लगाइदिनु भयो भने पनि छोराछोरीलाई पनि यसले राम्रो गराउँछ, समस्याहरू आउँदैन भन्ने हो क्या है। श्रीमान श्रीमतीको सम्बन्ध मध्यम खालको, त्यस्तो नराम्रो पनि छैन, राम्रो पनि ठिकै छ, ठिकै छ। तर उहाँको चाहिँ दुई विवाह हुने ग्रह परिया हो फेरि है, दोस्रो हो। त्यही पनि एकचोटि आँखसँग विवाह चाहिँ गराइदिनु भयो भने तपाईँलाई निरोगी गराउँछ, रोग लाग्दैन तपाईँलाई क्या है।
1: हजुर
0: अरू त सबै कुरा ठिकै छ, राम्रै छ है त।
1: नागपञ्चमीको गर्ने भने उहाँका त्यो रोकेका कामहरू यताउति बन्छ गुरु?
0: हो बन्छ बन्छ, कालो सर्पको पूजा गर्नुभयो भने बन्छ।
1: दाजुको सम्बन्ध कस्तो हुन्छ नि गुरु उहाँहरूको?
0: दाजुभाइको सम्बन्ध मंगल भनेको खर हो, हुँदैन, राम्रो
1: राम्रो हुँदैन है उहाँबाट,
0: हुँदैन।
1: आमा सँग नि आमा बा सँग नि
0: माता पिता सँग सम्बन्ध ठीक छ राम्रै छ त्यस्तो नराम्रो छैन ठीक छ तपाईले कार्यक्रममा फोन गर्दाखेरि 10-20 रुपैयाँ पैसा लाग्ला रिचार्ज हैन मोबाइलमा मसँग कुरा गर्दा नभए अरु पैसा लाग्दैन घरै बस्नुस् काही जानु पर्दैन हेराउनको लागि ग्रह दशा भाग्य घरै बसी बसी म हेराइदिन्छु पैसा लाग्दैन निशुल्क रुपमा हेर्न पाउनुहुन्छ कार्यक्रम ज्योतिष वास्तुको समयमा तपाईले फोन चाहिँ गर्नु पर्यो है कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आटेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा पनि भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

महान आशिष र मुक्ति पनि ल्याउन सक्छ, तर सँगसँगै यो एउटा धेरैका लागि हतियार हुन सक्छ जसले चाहिँ श्राप र विनाश पनि ल्याउन सक्दछ। हितोपदेशको पुस्तक 18 अध्यायको 20-21 यसरी लेखिएको छ, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। 21 पदमा जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानु पर्दछ। तपाईँले बोल्ने शब्दहरू प्रिय मित्र तपाईँको नियन्त्रणमा हुनुपर्दछ, र तपाईँले के भन्ने र के नभन्ने, के बोल्ने के नबोल्ने भन्ने बारेमा तपाईँले गर्ने आफ्नो छनोट निकै नै महत्वपूर्ण हुन्छ, किनभने तपाईँका शब्दहरूले अन्तत तपाईँको जीवन आशीर्वादले वा श्रापले र जीवनले वा मृत्युले भरिएको छ भन्ने कुरा निर्धारण गर्दछ। याकुब 3:5 त झन् यसरी बताएको छ, त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला ठूला कुराको अभिमान गर्दछ, हेर एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। जंगलमा लागेको सानो आगोको झिल्कोबाट शुरू भएको त्यो आगो चाँडै नै विनाशकारी आगोमा परिणत हुन्छ। प्रियहरू, यो हामीलाई थाहा नै छ, विभिन्न डडेलो विभिन्न ठाउँमा त्यो वन जंगलमा लागेका डडेलोदेखि लिएर हामीले भर्खरै विभिन्न खालका आगो लागेका घटनाहरू हामीले सुनेका छौं, ती सबै ठूलो आगो लाग्नुको पछाडि एउटा सानो झिल्का एउटा चाहिँ आवश्यक पर्दछ। एउटा सानो झिल्काले पनि यति ठूलो डडेलो ल्याइदिन्छ। जिब्रो भनेको एउटा चाहिँ हाम्रो जीवनको निकै नै महत्वपूर्ण अङ्ग हो, हाम्रो शरीरको निकै महत्वपूर्ण अङ्ग हो। यसले जसरी एउटा डडेलो लाउनको लागि झिल्को भए पुग्छ भनेर भनेको छ, त्यसरी कुनै पनि हाम्रो जीवन अथवा अन्य कसैको जीवन समाप्त पार्नको लागि जिब्रोको एउटा गलत प्रयोग भयो भने अथवा बोलीको गलत प्रयोग भयो भने पूर्ण रूपमा हाम्रो जीवन पनि नष्ट हुन सक्छ भनेर बाइबलले बताउँदछ। जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्दछौ, जसले हामी हाम्रो जीवनमा र हामीले बोल्ने मानिसहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हामी हुन्छौ, तर यसको एउटा धेरै अँध्यारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौं, हाम्रा शब्दहरूले हामी ठूलो हानि पुर्याइ पनि रहेका हुन्छौं। हामी एउटै मुखले मान्छेलाई एकदमै आशीर्वाद दिइरहेका हुन्छौं, एउटै मुखले मानिसहरूलाई निकै नै उनीहरूलाई उत्साह दिइरहेका हुन्छौं, सकारात्मक स्वर्गको बोली हामीले मानिसहरूको यहाँ पुर्याइरहेका हुन्छौं, तर सँगसँगै कहिलेकाहीँ हामी नकारात्मक शब्दहरू पनि हाम्रो मुखबाट बोल्दछौं, मानिसहरूलाई त्यसले चोट पुग्दछ भने चाहिँ त्यो बाइबलीय सिद्धान्तमा आधारित बोली होइन। त्यो बाइबलीय सिद्धान्त अनुसार अथवा परमेश्वरले हामीलाई सिकाउनु भएको त्यो शिक्षा अनुसारको जीवन हाम्रो भएन भनेर बाइबलले बताउँदछ। त्यसकारण हामीलाई विभिन्न समयमा चेतावनी दिएको छ कि बोल्नुभन्दा पहिले धेरै पटक सोच्नुपर्छ। हाम्रो ओठबाट निस्केका, हाम्रो मुखबाट निस्केका प्रत्येक शब्दले हामीले सकेसम्म आशिष मानिसहरूलाई पुग्ने बोली हामीले बोल्नु पर्दछ। मानिसहरूलाई आशिष पुग्ने बोली हाम्रो हुनु पर्दछ, न कि मानिसहरूलाई चोट पुग्ने, त्यो एउटा द्वन्द्व सिर्जना गर्ने, विभाजन सिर्जना गर्ने, हृदय एकदमै विच्छिन्न हुने खालका ती शब्दहरू हामीले प्रयोग गर्नु हुँदैन भनेर बाइबलले हामीलाई सिकाउँदछ। प्रियहरू, हितोपदेश 12:18 पदमा यसरी बताउँदछ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानीको बोलीले निको पार्छ। हालेलुया। हेर्नुहोस् त, हामी बोल्ने बेलामा कति हामीले सावधानी अपनाउने गरेका छौं, चाहे हामी मानिसहरूको बीचमा किन नहोस्, धेरै मानिसहरूको बीचमा किन नहोस्, आफ्नो घर परिवारमा किन नहोस्, तपाईँको नजिकको मित्रको, तपाईँको घर परिवारमा, तपाईँको श्रीमान श्रीमती बीच हामीले गर्ने कुराकानीमा, हरेक त्यो बोलीमा हामीले कति सावधानी अप्नाएका छौं। मैले जे बोले पनि हुन्छ, मैले जस्तो भने पनि हुन्छ, त्यसले कुनै प्रभाव पार्दैन होला, यो त ख्यालठट्टामा बोलिएको भन्ने, त्यो हुँदैन। प्रियहरू, हामीले सकेसम्म हाम्रो बोल्ने बोलीलाई चाहिँ हामीले सावधानीपूर्वक, हामीले के बोल्न गइरहेका छौं, हामीले कसरी बोल्ने हो, कुन ठाउँमा हामीले कस्तो शब्द प्रयोग गर्ने हो, त्यो निकै ध्यान दिएर त्यो कुराको छनौट गर्नुपर्ने हुन्छ। बाइबलले भन्दछ, असावधान अपनाएको ती वचनहरू तरवार झैं घोच्छ। हामीले बोलेका शब्दले मान्छेको हृदयमा घोच्न सक्छ भनिन्छ, बन्दुकबाट निस्केको गोली
को त्यति धेरै चोट महसुस हुँदैन, तर मनबाट मुखबाट निस्केको बोली सबैभन्दा बढी धारिलो हुन्छ। त्यसले लामो समयसम्म त्यसले चोट पुग्छ। आज सम्बन्धहरू किन टुटेका छन्, आज मानिसहरू किन एक अर्कासँग मिलेर बस्न चाहँदैनन्, एकतामा बस्न चाहँदैनन्, त्यसको मुख्य एउटा कारण पनि प्रियहरू तपाईँ र हाम्रो असावधानी बोलीले, तपाईँ र हाम्रो असावधानी वचनले कुनै मानिसहरूलाई चोट पुगिरहेको छ भने त्यसबाट यो खालको बेमेल अनि यो टुटको अवस्था, सम्बन्ध बिग्रिने अवस्था त्यहाँ उत्पन्न हुन्छ, त्यो परिस्थिति पैदा हुन्छ। तर बाइबलले भन्दछ बुद्धिमानीको बोलीले निको पार्छ। बुद्धिमानी यस्तो बुद्धिमानी जसले बोल्नुभन्दा अगाडि उसले धेरै पटक सोच्छ, मैले के बोल्ने, मैले कति बोल्ने, कुन ठाउँमा को व्यक्तिलाई के कुरा बोल्ने, बाइबलले धेरै कुराहरू सिकाएको छ। निकै बुद्धिमानी साथ हामीले हाम्रो वचन, हाम्रा शब्दहरू मानिसहरूको बीचमा राख्नु पर्दछ। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्। यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा चाहिँ तिनीहरूले बुझ्दै बुझेका हुँदैनन्। उदाहरणका लागि, कसैलाई मेरो वास्ता छैन, मैले ब्याङ्कबाट लिएको ऋण कहिल्यै तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको छु, म कहिल्यै स्वस्थ हुँदैन, यस्ता नकारात्मक कुराहरू मानिसहरूले स्वीकार गरिरहेका हुन्छन्। हाम्रो यो एकदम नेपाली समुदायमा धेरै भन्ने चलन छ, के छ हालखबर भनेर बुझ्दाखेरि, सोद्धाखेरि कसैले जहिले पनि त्यही कुरा, कहिले पनि सकारात्मक कुराहरू नगर्ने, सधैँ मेरो लागि यस्तो छ, म यस्तो छु, म उस्तो छु, जहिले पनि नकारात्मक मात्रै आफ्ना बारेमा त्यो कुराहरू भनिराख्दाखेरि त्यो शब्दले, त्यो वाक्यले पक्कै पनि काम गर्छ। त्यस्तै मानिसलाई सकारात्मक होइन तर नकारात्मक प्रभाव पारिरहेको हुन्छ। आत्मिक दृष्टिकोणबाट हेर्ने हो भने यी कुराहरू स्वीकार गर्नु अत्यन्तै खराब कुरा हो। हामी कहिलेकाहीँ के छ हालखबर भन्दाखेरि, ए मेरो त यस्तो छ उस्तो छ, मेरो त जहिले पनि म दुःखको घडी भएर नै जानु परेको छ, मेरो जीवनमा कहिले पनि आशिष छैन, यहाँ पनि समस्या छ, त्यहाँ पनि समस्या छ, मेरो श्रीमानमा यो समस्या छ, मेरो श्रीमतीमा यस्तो समस्या छ, मेरा छोराछोरीहरू यस्तो छन् उस्तो छन्, त्यो नकारात्मक कुराहरू मात्रै तपाईँ र मैले बोलिरहन्छौं अनि त्यो कुरा आफ्नो हृदयमा तपाईँहरू हामीले त्यसलाई स्वीकार गर्छौं, त्यही कुरा ठानिरहन्छौं भने त्यो कुराले कहिले पनि हाम्रो जीवनमा आशिष ल्याउँदैन, ती कुराले कहिले पनि हामी त्यो समस्याहरूबाट बाहिर निस्कन सक्दैनौ, किनभने हामीले ती खराब कुराहरू मात्रै त्यो आफ्नो जीवनमा हामीले हाम्रो हृदयमा हालिराखेका छौं। तर हाम्रो मुख्य एउटा सावधानी अथवा बुद्धिमत्ता के हुन्छ भने, हामीले हाम्रो वरिपरि आफ्नो जीवनमा भएका कतिपय सकारात्मक कुराहरू छन् पक्कै पनि, प्रभुले दिनुभएको त्यो आशिष, त्यो अनुग्रहलाई तपाईँ हामीले मूल्याङ्कन गरौं त, हाम्रो जीवनमा कति धेरै आशिष अनुग्रह प्रभुले दिनुभएको छ। कति मानिसहरू विभिन्न खालका समस्या खाँचो भएर जानु परेको अवस्था छ, तर तपाईँ त्यो परिस्थितिमा हुनुहुँदैन, हरेक परिस्थितिमा तपाईँ धन्यवादी भएर केवल सकारात्मक वाक्य मात्रै प्रयोग गर्न थाल्नुहोस् प्रियहरू। त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि सकारात्मक ऊर्जा दिन्छ, त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि त्यो एउटा आशिषको कामहरू सुरु हुन्छ। हामी हाम्रो जीवनमा कस्तो आशिष ल्याउन चाहन्छौं अथवा हाम्रो जीवनबाट हामीले मानिसहरूलाई के सन्देश दिन चाहन्छौ, आफ्नो जीवनलाई कता लैजाने, त्यो तपाईँको बोलीमा भर पर्छ, तपाईँको आफ्नो शब्दमा भर पर्छ। तपाईँले के सोच्नुहुन्छ, तपाईँले के बोल्नुहुन्छ, त्यो कुरा निकै महत्वपूर्ण हुन्छ प्रियहरू। तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन, तर तपाईँ आफैलाई सराप्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। जब हामी यस्ता नकारात्मक कुराहरू बोल्दै जान्छौं आफ्नो बारेमा, आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा, तपाईँले डियाबलसलाई त्यो एउटा कुरा आफ्नो जीवनमा अझै निम्ताउनको लागि तपाईँले स्थान दिँदै हुनुहुन्छ, त्यो अधिकार तपाईँले दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी त्यति ध्यान दिनु आवश्यक छ भन्ने कुरा, तर म तपाईँलाई उत्साह दिन्छु, जहिले पनि सकारात्मक बोल्नुहोस्, सकारात्मक कुराहरूको मात्रै चर्चा गर्नुहोस्। नकारात्मक कुराहरू छन् तर त्यसलाई भन्ने बताउने एउटा निश्चित समय हुन्छ, तर जोसुकैको अगाडि पनि, जसको मानिसहरूको जुन मान्छे भेटियो, जसको जो पाए उसको अगाडि चाहिँ तपाईँ आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा
नकारात्मक कुरा मात्र गर्नुहुन्छ अनि त्यो कुरालाई आफूले आफ्नो हृदयमा तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँको जीवनमा त्यस्तै नकारात्मक कुरा मात्रै हुन्छन्। सकारात्मक ऊर्जाको लागि तपाईँले जहिले पनि सकारात्मक कुरा बोल्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, धन्यवादी बन्नुहोस प्रियहरू। अर्को कुरा, हामीले अरूलाई के भन्छौं भन्ने कुरामा हामी निकै एकदमै सावधानी हुनुपर्ने कुरा छ। हामी जब कसैमाथि हामी रिसाउँछौ, हामी उनीहरूलाई नराम्रो कुराहरू बताउँदछौ। त्यस्तै अर्को कुरा प्रियहरू, हामीले अरूलाई के भन्छौ भन्ने कुरा पनि हामी निकै सावधानी त्यसमा अप्नाउनु पर्ने देखिन्छ। हामी मानिसहरूको बीचमा उनीहरूलाई के कुरा, कस्तो शब्द हामीले प्रयोग गरिरहेका छौं। जब हामी रिसाउँछौ, उनीहरूलाई नकारात्मक कुरा मात्रै बोलिरहेका हुन्छौं। यसबारेमा हामीले चाहिँ धेरै सावधानी अप्नाउनु पर्ने देखिन्छ। त्यसकारण जब तपाईँ कसैसँग रिसाउनुहुन्छ, जब तपाईँ कसैसँग केही नमिठो कुराहरू, तपाईँको सम्बन्ध अलिकति बिग्रिन लागेको जस्तो कसैसँग तपाईँ रिसाउनुहुन्छ भने तपाईँले त्यो समयमा चाहिँ केही कुरा बोल्नुभन्दा अगाडि एकपटक आफूलाई शान्त पार्नुहोस्। तपाईँले आफूले आफूलाई तपाईँले नियन्त्रण सो नियन्त्रण तपाईँले गर्न सक्नुभयो, तपाईँले आफूले आफूलाई अलिकति संयमित पार्न सक्नुभयो भने तपाईँको जुन त्यो बेलामा रिसमा उठेका हरेक शब्दहरू छन्, विभिन्न खालका भडासहरू, ती सबै कुराहरू आक्रोशमा हामीले के बोल्छौं भन्ने कुरा हामीलाई थाहा हुँदैन। तर जब तपाईँ आफूले रिस उठेको बेलामा तपाईँ शान्त रहन सक्नुहुन्छ, त्यति बेलामा धेरै कुराहरू परिवर्तन हुन्छन्। हेर्नुहोस्, सम्बन्धहरू टुटेर जाने समस्याहरू समाधान भएर जान्छन्। तपाईँले जुन अवस्थामा तपाईँ रिसाउनु भएको छ, तपाईँको विपक्षमा रहेका ती व्यक्तिहरूसँगको जुन एउटा ठूलो एउटा झगडा हुन सक्ने अवस्था, ठूलो द्वन्द हुने स्थिति, त्यो समाधान भएर जान्छ। वसन्तले भन्दछ, हामी शान्त रहनु पर्दछ। तपाईँको मुखबाट निस्किने शब्दहरूमा तपाईँ इमानदार हुनुपर्दछ। तपाईँले भन्नुभएको हरेक कुराको अर्थ हुनुपर्दछ। बिना अर्थ जे मन लाग्यो ती तपाईँ नबोल्नुहोस्। मत्तीको पुस्तक 18 अध्यायको 37 पदमा पनि यसरी बताएको छ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ। हामी आफूले मन लाग्दी जे मन लाग्यो त्यही बोल्ने गर्दछौं। कतिपय समयमा मलाई केही कुरा बोल्ने इच्छा भयो, हामी बोलिदिन्छौं मानिसहरूको अगाडि। बोल्ने कुरामा हामी तत्परता देखाउँदछौ। यदि त्यस्तो हो भने हाम्रो शब्दको, हामीले बोलेका ती वचनको हामी भागीदार हुनुपर्दछ, हामी त्यसको जिम्मेवार हुनुपर्दछ। वचनले के भन्दछ, यदि हामीले बोलेको ती वचनहरूले त्यसबाट हामी निर्दोष पनि ठहरिन सक्दछौं त त्यसबाट हामी दोषी पनि ठहरिन सक्दछौं। खराब भाषा प्रयोग गर्ने तेस्रो र अन्तिम वर्गमा हामीले हेर्ने हो भने मानिसहरूको आलोचना गर्नु र उनीहरूलाई नराम्रो देखाउनु पनि रहेको छ। मानिसहरूको बारेमा कुरा काट्नु, मानिसहरूलाई खराब देखाउने, भनिन्छ नि इङ्ग्लिसमा ब्याक बाइटिङ, अथवा कुनै मानिसहरूको बारेमा उसको ऊ नहुँदाखेरि उसको पिठी पछाडि हामी कुरा गर्ने विभिन्न हाम्रो मानवीय स्वभाव छ। यसका बारेमा बाइबलले स्पष्टसँग बताउँदछ कि यो परमेश्वरका जनहरूको लागि निकै नै हानिकारक छ। हितोपदेश 11:13 यसरी बताउँदछ, कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँदछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्दछ। केही मानिसहरूले आफ्नो समुदायमा गफ फैलाउनको लागि अर्को व्यक्तिले गरेको नराम्रो काम खोज्ने प्रयास गर्दछन्। तिनीहरू प्राय सत्यलाई बढाई चढाई गर्ने वा त्यो व्यक्तिले गरेको कामको बारेमा झुटो कुरा फैलाउने छनौट गर्दछन्।

हामी प्रति व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौं र हामी प्रति खराब व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करूणाको सेवा गर्न ढोका खोल्न मदद गर्न सक्छौ। हामी धेरै समयमा कसैले हामीलाई दुर्व्यवहार गर्यो भने हामी त्यसको प्रतिकारमा हामी उत्रिन्छौ। हामी कसैले हामीलाई गाली गर्यो भने त्यसको प्रतिकारमा हामी गाली बेजत गर्न हामी चाहिँ उत्रिन्छौ। तर बाइबलले के भन्दछ भने सराप्नेहरूलाई आशीर्वाद दियो। हामीहरूलाई मानिसहरूले सराप्न सक्छ, भोलि त यस्तो क्रिश्चियन अथवा यो धर्म बाहिर विदेशी धर्म यो त्यो भनेर अनेक शब्दहरू हाम्रो हामीलाई चाहिँ मानिसहरूले थुतु दूर दूर गर्न सक्छ। त्यस्तो सराप गर्ने मान्छेहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्। दुर्व्यवहार गर्नेहरूलाई तपाईँ र मलाई विभिन्न ठाउँमा अहिले त धर्म प्रचार गर्यो भनेर धर्म अंगीकार गर्यो भनेर विभिन्न किसिमका कालो मसो लगाउनेदेखि लिएर समाजबाट गाउँ समाजबाट निकाल्नेदेखि लिएर विभिन्न यातनाहरू दिने यो खालका चाहिँ सतावट हाम्रो जीवनमा हुन्छ। तर बाइबलले भन्दछ त्यस्ता दुर्व्यवहार गर्नेहरूको निम्ति चाहिँ प्रार्थना गर। हामी कहिले पनि प्रतिकारमा उत्रिने अनि उनीहरूलाई नकारात्मक प्रभाव पार्ने तरिकाले हामी युद्ध द्वन्द त्यो खालको क्रान्तिको परिकल्पना बाइबलले गरेको छैन। तर हामीले नम्रताका साथमा ती व्यक्तिहरूप्रति सकारात्मक व्यवहार गर्नुपर्दछ भनेर बाइबलले सिकाउँदछ। प्रियहरू, रोमीको पुस्तक 8:37 पनि यसरी बताएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। परिस्थिति निराशजनक छ भनेर स्वीकार गर्नुको सट्टा परमेश्वर सिंहासनमा हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस्। कसरी गर्ने? वहाँ मार्फत वहाँ तपाई समान गरिरहनु भएको कुनै पनि चुनौतीबाट एक विजेताको रूपमा सामना। धेरै समय आफ्नो परिस्थितिलाई लिएर हामी चाहिँ एकदमै चिन्तित हुन्छौं अनि त्यो परिस्थितिलाई अब मेरो जीवन यस्तै भयो उस्तै भयो भनेर त्यो कुरालाई आफ्नो शब्दबाट हामीले मानिसहरूको बीचमा आफ्नो बिलौना पोखेर हामीले त्यही कुरालाई स्वीकारेर बस्दछौ। तर वचनले के भन्दछ भने ती परिस्थितिहरूलाई निराशाजनक अवस्थाहरूलाई चाहिँ स्वीकार गर्नको सट्टा चाहिँ तपाई परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ मेरो सहायता हुनुहुन्छ भनेर त्यो कुरा चाहिँ तपाईँले संकल्प गर्नुपर्दछ। त्यो कुराको स्वीकार तपाईँले गर्नुपर्दछ। म मेरो परिस्थितिलाई जित्नेछु किनभने परमेश्वरले मलाई विजय हुन सुसज्जित गर्नुभएको छ। जब म उहाँको बुद्धि र शक्ति प्रयोग गर्दछु म विजय हुनेछु भन्ने कुराको संकल्प तपाईँले गर्नुपर्दछ। फिलिपी 4:13 अझ यसरी भन्दछ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। आज धेरै समय तपाईँ हामी निराश हुन्छौं, धेरै समय हामी विभिन्न खराब परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था हुन सक्छ। त्यसले हामीले आफूले आफूलाई ती नकारात्मक कुराहरू मात्रै औल्याउँदै ती नकारात्मक कुराहरू मात्रै सम्झिँदै अनि ती निराशपूर्ण कुराहरूलाई मात्रै मानिसहरूको समक्ष त्यसलाई चाहिँ व्यक्त गर्दै बस्ने भन्दा पनि हामीले परमेश्वरमा भरोसा राख्नुपर्दछ। परमेश्वरमा ती बिन्तीहरू ती हाम्रा सबै समस्याहरू बिसाउनु पर्दछ अनि उहाँ जो हामीलाई शक्ति दिनुहुन्छ उहाँमा हामी सबै कुरा गर्न सक्छौ भन्ने त्यो संकल्प तपाईँ र मैले लिनुपर्दछ। ठूलो आत्मविश्वास र साहसका साथ तपाईँले भन्नुहोस्, यो समयमा प्रियहरू मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशु ख्रीष्टसँग एकतामा छु र उहाँले मलाई शक्ति दिनुहुन्छ। शैतानले तपाईँलाई देखाउन र विश्वास गर्न लगाउन खोजिएको कुरामाथि विश्वास नगर्नुहोस्। मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशु ख्रीष्टसँग एकतामा छु र भन्नुहोस् उहाँले मलाई शक्ति दिनुहुन्छ। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरा सत्य हो भनेर विश्वास गर्नुहोस् प्रियहरू अनि सिकाउनुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्, आफ्नो जीवन समर्पित गर्नुहोस्। परमेश्वरले तपाईँको आफ्नो जीवनमा गर्नुभएको सकारात्मक कामको चर्चा गर्नुहोस् प्रियहरू, आजैबाट त्यो कुरा थाल्नुहोस् अनि तपाईँ त्यो कुरामा अझै बढी विश्वास गर्नुहोस्। त्यो कुरा मानिसहरूलाई स्वीकाउनुहोस्, मानिसहरूको बीचमा सकारात्मक परमेश्वरले दिनुभएको त्यो अनुग्रहलाई घोषणा गर्नुहोस् र स्वीकार्नुहोस्, आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। परमेश्वरले तपाईँबाट मानिसहरूलाई त्यो ज्योति त्यो प्रकाश बाँड्न चाहनुहुन्छ। परमेश्वरले तपाईँमा ख्रीष्टको त्यो सन्देशलाई झल्काउन चाहनुहुन्छ अनि तपाईँद्वारा धेरै मानिसहरूलाई उहाँले त्यो सुसन्देश प्रचार गर्न चाहनुहुन्छ। यदि तपाईँ निराशमा हुनुहुन्छ, यदि तपाईँ आफ्नो जीवनमा संघर्ष गरिरहनु भएको छ, तपाईँ परमेश्वरको सामु आउनुहोस्, आफ्ना बोझहरू तपाईँले परमेश्वरको सामु राख्नुहोस्।

0: वहाँ हाम्रो शक्ति हुनुहुन्छ, वहाँ हाम्रो विजयको झण्डा हुनुहुन्छ। आजको वचनबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। वचनको भाग यही राख्दै म बिदा हुन्छु।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा
6: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाटे भनेर पैसा माग्दैछ।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97140131429।
9: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिलो देख्छु त।
11: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हार चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैन सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
11: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
11: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
3: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
10: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ, हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश। सिद्धलेख गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी ओडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा, धादिङ। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
11: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
12: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
11: होइन, के भन्छ, कसरी नि?
12: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
8: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
10: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
13: कसैमा एउटा तारा टुट्यो, मनको कामना मागिदियो कि, तर डर लाग्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 250 200

0: स्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टीमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी, धादिङ।
2: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
3: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङबेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं। आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको

0: कार्यालय खान्चोक गोर्खा।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारभर र विश्वभर छरिएर रहेका नेपालीहरूले सुन्न सक्नुहुनेछ, सुन्दै हुनुहुन्छ। र काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौं। विभिन्न क्षेत्रका विषयमा कूटनीतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा छलफल र बहस गर्ने गर्दछौं। अर्थतन्त्रका विषयमा पनि हामीले बहस गर्दैछौं। यतिखेर बजेटमा कुन क्षेत्रलाई कस्तो प्राथमिकता दिइएको छ भनेर पनि हामीले हिजो बहस र छलफल गर्यौं। लगानी फिर्ता लान राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको छ। विदेशी लगानीकर्तालाई ढुक्क बनाउन खोज्दैछ यतिखेर सरकार, किनभने वैदेशिक लगानीको दर यतिखेर घटेको छ। 2072 सालको भूकम्प, त्यसपछिको कोरोना र 2023 र 2024 जेएनजी विद्रोहका कारण नेपालमा जुन किसिमको लगानी प्रतिबद्धता भएको थियो त्यो लगानी प्रतिबद्धता आउन सकेको छैन। प्रतिबद्धता भए अनुसारको लगानी देशमा भित्रिन सकेको छैन र देशमा, मुलुकमा, बजेटमा जुन किसिमको राजस्व उठाउनेदेखि लिएर ऋणको जुन प्रक्षेपण गरिएको हुन्छ त्यो ऋण पनि समयमा नउठ्ने एउटा अर्को खालको समस्या पनि छ। महत्वाकांक्षी परियोजनाहरू छन्, पुँजीगत खर्च अझै पनि बढ़ाउन सकिएको छैन। यी आवत कारणले गर्दाखेरि सरकारले निजी क्षेत्रलाई र विभिन्न क्षेत्रलाई आफ्नो प्राथमिकतामा त पारेको छ, तर त्यसको कार्यान्वयनको पाटो के हुने भन्नेमा चाहिँ निकै ठूला बहसहरू, चर्चाहरू पनि भएका छन्। यति बेला हामी बहस गर्न चाहन्छौ नेपाली बहसमा जेएनजी आन्दोलन प्रतिवेदनबारे। सरकार यतिखेर मौन छ, कार्यान्वयन हुनेमा पनि संशय छ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीकै 17 जनालाई अहिले अनुसन्धान गर्न भनिएको छ। सत्तारूढ़ दल राज्यसभाका सभापति रवि लामिछाने सहित 17 जना सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिश सहितको मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता छाँदैसँगै कार्यान्वयन हुनेमा संशय समेत व्यक्त भएको छ। तर कार्यान्वयन गरेरै छाड्ने जुन किसिमको प्रतिबद्धताहरू पनि आएका छन्, कार्यान्वयन गर्नुपर्ने प्रतिबद्धताहरू पनि आएका छन्, यो सफाई दिनका लागि हो वा चाहिँ कार्यवाही गर्नका लागि यसमा संशय पैदा भएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौ संघमा मेलमिलाप वा चुनाव विवादका बीच नयाँ नेतृत्वका लागि आन्तरिक कसरत तीव्र छ। नेपाल वैदेशिक रोजगारी व्यवसाय संघको नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसाय बीच छलफल पनि शुरू भएको छ। शुक्रबार र शनिबार छुट्टा छुट्टै स्थानमा फरक फरक राजनीतिक आस्था बोकेका व्यवसायहरूको अनौपचारिक बैठक समेत भएको छ र प्रबन्ध समितिप्रति सल्लाहकार पनि असहमति रहेको विषय आएको छ। वैदेशिक रोजगार संचार पुरस्कारको पनि स्थापना गर्ने भनिएको छ र विदेश जाँदाखेरि हामीले नेपालीहरूलाई, मेन पावरहरूले, व्यवसायहरूले नेपालीहरूलाई ठग्ने, अप्ठ्यारोमा पार्ने, सरकारले फेरि भिसा फ्री टिकट भनेको हुन्छ, लाखौं रूपियाँ असुल गर्ने खालका विभिन्न विषयहरू पनि आइरहन्छन्। तर व्यावसायिक तरिकाले काम गर्दै गर्दा पनि वैदेशिक रोजगारलाई मर्यादित बनाउनुपर्छ भन्ने खालको पनि बहस आज हामी उठाउन चाहन्छौं नेपाली बहसमा। आदरणीय श्रोता, कर नीतिमा व्यापक फेरबदल पनि भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नु भएको छ। यो परिवर्तनका विषयमा पनि छलफल गर्दैछौ। स्वर्णिम बजेटका विषयमा धेरैले आशा अपेक्षा पनि लिएका छन्। अब देश बन्छ, सुशासन हुन्छ, मुलुकमा राष्ट्र बन्छ भन्ने किसिमले पनि यतिखेर बहस र छलफल भइरहेको छ। हामी भूटानी शरणार्थीको विषयलाई पनि आज उठाउन चाहन्छौ, किनभने भूटानी शरणार्थीहरू अहिले आफ्नो आइडेन्टिटी खोजिरहेका छन्, आफ्नो पहिचान खोजिरहेका छन्। भूटानी शरणार्थीहरू अहिले घाँसबास र कपासकै युद्धमा छन्, किनभने उनीहरू एक आपसमा त्यही कुरा पाउनका निम्ति, त्यही कुरा परिपूर्तिका निम्ति लड़िरहेका छन्। नक्कली भूटानी शरणार्थी बनाएर धेरै भूटानीका नामबाट धेरै नक्कली नेपालीहरू चाहिँ अमेरिका लगायतका विश्वका धेरै देशहरूमा पुगे, तर वास्तविक सुकुम्बासी, वास्तविक भूटानी शरणार्थीहरूका पीड़ाहरू अहिले पनि जीवका टिउँछन्। आज हामी यस विषयमा पनि छलफल गर्नेछौ। आज हामी शनिचरैमा रहेको भूटानी शिविरका विषयमा पनि छलफल र बहस गर्नेछौ। किन नक्कली भूटानी शरणार्थीहरूलाई कार्यवाही भएन? अमेरिकाले यो मुद्दालाई किन उठाउन सकेन? नक्कली कागजात बनाएर अवैध तरिकाले अमेरिका पुगेका नक्कली भूटानी शरणार्थीहरूलाई किन फिर्ता पठाउन सकिएन? किन सरकारले यस विषयमा तदारूकताका साथ चासो देखाएन? सक्कली भूटानी शरणार्थीहरू आज घाँसबास कपासको लड़ाईमा यही देशमा, नेपालमा आइडेन्टिफाई खोजिरहेका छन्, आफ्नो पहिचान खोजिरहेका छन्। तर नक्कलीहरू उनीहरूकै नामबाट आज विदेशका विभिन्न ठाउँहरूमा मोजमस्ती गरिरहेका छन्। यस्तो पनि हुन्छ, सरकारले यस बारेमा छलफल र बहस गर्नु पर्दैन? आज हामी छलफल गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा हामी उठान गर्न चाहन्छौ, सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, सुकुम्बासीहरूलाई व्यवस्थापन गर्नुपर्छ। तर सुकुम्बासीलाई व्यवस्थापन गर्ने नाममा धरपकड़ गरिनु हुँदैन। कुनै पनि नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्छ। आज होल्डिङ सेन्टरमा सुकुम्बासीहरू बसेका छन्, तर सुकुम्बासीहरूले घाँसमास कपासको सुनिश्चितता पाएका छन्, उनीहरू सन्तुष्ट छन्, उनीहरूका छोराछोरीहरू लालाबालाहरू विद्यालय जान थालेका छन्, उनीहरूले पेटभरि टाइममा खान पाएका छन्। आज हामी छलफल गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। अदालतले आदेश दिएको छ सुकुम्बासी बस्ती व्यवस्थापन का नाममा डोजर आतंक नगर तर ठाउँ ठाउँमा डोजर चलेका छन्। स्थानीय तहमा डोजर चलेका छन्। आज न्यायपालिकाले सुनाएका निर्णयहरू गरेका आदेशहरूलाई इग्नोर गर्दैछ स्थानीय तहले। यसका विषयमा पनि आज हामी बहस चलाउन चाहन्छौ, छलफल चलाउन चाहन्छौ। आदरणीय श्रोता, आजको दिनमा देश बन्नुपर्छ, मुलुक बन्नुपर्छ। जनताले जुन किसिमले आशा विश्वास र भरोसा गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीमाथि, त्यसमा कसैको पनि केही दुविधा छैन। तर संशय पैदा गर्ने गरी जुन किसिमको एउटा त्रासको वातावरण छ, यो त्रासको वातावरण हुनु हुँदैन। अहिले बजेटको जुन तरिकाले बजेट आएको छ, डाक्टर सोनी वाग्लेले ठूलो भोल्युमको बजेट 21.5 खर्ब बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। निजी क्षेत्र उत्साहित पनि छ र विशेष गरी सरकारले अर्थतन्त्रका आधारभूत समस्याहरू सम्बोधन गर्न खोजेको पनि विषयहरू आएका छन्। दुई तिहाईको सरकार ल्याउनु पर्ने खालकै बजेट ल्याएको पनि प्रारम्भिक बुझाइरहेको निजी क्षेत्रले बताएको छ। आगामी बजेटमा डिजिटलाइजेशनमा धेरै विषयहरू परेका छन्। पेपरलेस, कन्ट्याक्टलेस, फेसलेस का विषयहरू पनि सकारात्मक विषय हुन् भनेर निजी क्षेत्रले यसलाई स्वागत गरेको छ। आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
6: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यति हाम्रो बेसमा नेपाली कंग्रेसका नेता नयन सिंह मर हुनुहुन्छ। मरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: धन्यवाद खेमजी।
0: सरकारले बजेट ल्यायो, महत्वाकांक्षी बजेट ल्यायो, अब करिब करिब ठूलो भोल्युमको बजेट आएको छ। बजेटका प्राथमिकताहरू, यसका सुनिश्चितताहरू, अनि राजस्वबाट उठाउने कुराहरू, वैदेशिक ऋणहरू, अनुदानहरूदेखि लिएर सबै कुरालाई डिजिटलाइजेशनलाई चाहिँ प्राथमिकता दिएको छ। बजेट आइसकेपछि तपाईँ पनि हर्षित हुनुहुन्छ होइन यतिखेर?
8: स्वाभाविक रूपले डिजिटल नेपालको अवधारणा यहाँले चाहिँ 2 बजेट अगाडिदेखि नै सुन्दै आउनु भएको थियो, तर यसबाटले सूचाकारमा यसको व्यवस्थापनको एउटा सेन्टर नै स्थापना गरेर विशेष त कम्प्युटिङ र एआईको क्षेत्रमा नयाँ काम गर्ने भनेर सरकारले भनेको छ। तर परम्परागत रूपमा जसरी बजेट आउँथे र विशेष त चुनाव लक्षित चुनाव केन्द्रित भएर कनिका छरीको जस्तै पनि बजेट आउँछ त्यसैको कता कता एउटा परावर्तन जस्तो त देखिएको छ. दुई तिहाईको हाराहारी पाँच वर्षसम्म चल्ने सरकारले थोरै रिस्क लिएर एकदमै पपुलिस्ट भन्दा पनि अझ देश र जनताका पक्षमा हामीले आजसम्म गर्न नसकेको फड्को मार्ने किसिमको बजेट आउन सक्थ्यो. यद्यपि
0: तर सरकारले धेरै सुधार गरेको छ नि त धेरै क्षेत्रमा. तर तपाईँले भन्न खोजेको राजस्व संकलनको लक्ष्य चाहिँ जुन लिएको छ त्यो पूरा हुन नसक्ने हो कि, वा चाहिँ वैदेशिक अनुदानको कुरा ऋणको कुरा छ त्यो त्यसका प्राथमिकता पूरा हुन नसक्ने हुन् कि, हिजोको टेन्डेन्सी आज पनि दोहोरिने हो कि भन्ने संशय हो शंका हो.
8: हाम्रो व्यवस्थाका प्रति नै निराशा उत्पन्न हुँदै आउने विषय के हो कि, हामीले धेरै कुरा बोल्ने भयौं, संविधानमा पनि अधिकारका धेरै कुराहरू राख्यौं, बजेटमा पनि हामीले यस्तो गर्छौं भनेर धेरै पटक भन्यौं, अझ व्यक्तिगत रूपमा र दलगत रूपमा घोषणा पत्र निर्माण गरेर चुनाव ताका पनि जनताका सामु चाहिँ हामीले नसक्ने भारीहरू पनि हामी बोक्छौं भन्यौं, जसका कारणले त्यसलाई बोक्न सक्ने अर्थतन्त्र निर्माण हुन सकेन र संविधानमा लेखेका कुराहरू हामीले गरेका वाचाहरू पूरा गर्ने अवस्था आएन अनि जनतामा निराशा भएर आजको स्थिति आएको, जुन हिजोको हाम्रो 30-35 वर्षको जो लोकतान्त्रिक गतिमा हिँडेको सरकार थियो उसले ठिक लय समात्न नसक्दाखेरि दुर्घटना भयो भदौमा, यहाँले देख्नु भएको छ. त्यसकारणले अहिले पनि हामीले लेख्ने कुरा भन्ने कुरा वाचा गर्ने कुरा बकितम लिखितमका कुराहरू जनतालाई धेरै सरोकार छैन. यसको कार्यान्वयनको सन्दर्भ सबभन्दा चुनौतीपूर्ण भएको कारणले यहाँले जसरी राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भन्दा पनि राम्रैसँग वृद्धि गरेर डेढ खर्ब माथि वृद्धि गरेर सरकारले जुन बजेटको तर्जुमा जो सुनाएको छ जो भाषण गरेको छ यसबाट के देखिन्छ भन्दाखेरि यो चाहिँ बजेटले जनताका आकांक्षाहरू र जनतालाई भनेको कुरा पूरा गर्नका लागि फेरि धौधौ पर्छ. यहाँले भने जस्तै राजस्व 14 खर्ब भन्दा बढी उठाउनका लागि गाह्रो छ अनि सँगसँगै पुँजीगत खर्च आजसम्म पूर्णतया यसको कार्यान्वयन हुन नसकेको अवस्था छ हिजोको सरकारको बेलामा पनि र आज पनि त्यही कुरा दोहोरिने हो कि भन्ने चिन्ता छ. यद्यपि सुरुवात कतै न कतै अब अर्थमन्त्री हिजो नेपाली कंग्रेसकै सरकार भएको बेला पनि राष्ट्रिय योजना आयोगको सदस्य उपाध्यक्ष बनेर जिम्मेवारी लिइसकेको व्यक्ति र कांग्रेसले अथवा अरू दलले पनि विश्वास गरेको व्यक्ति भएको कारणले बजेट फेरि हिजोको भन्दा अझ राम्रो के गर्न सकिन्छ, परिष्कृत कसरी गर्न सकिन्छ भन्ने कुरामा एउटा अग्रगामी देखिन्छ तर यसको कार्यान्वयनको कुनै ग्यारेन्टी छैन. त्यस कारणले अहिलेको बजेटका लागि जनतामा यसको प्रभाव मैले तपाईँलाई भने बोल्ने बेला धेरै कुरा बोलेर कार्यान्वयन गर्न नसक्दाखेरि जुन किसिमको शासन व्यवस्थाका प्रति निराशा उत्पन्न हुँदै आएको छ र भएको छ यो कुरा फेरि नदोहोरियोस् भन्नका लागि वर्तमान सरकार चाहिँ सचेत हुनुपर्छ.
0: अहिलेको अवस्थामा अब जुन सरकारले महत्वाकांक्षी योजनाहरू दिएको छ होइन, देशलाई कायापलट गर्ने दुई तिहाई नजिकको सरकार पनि छ, अब मुलुकलाई बिस्तारै बिस्तारै यो ग्रे लिस्टबाट पनि हटाउनु पर्नेछ, कालो सूचीको डर छ, 7 महिनाभित्र चाहिँ हामीले धेरै सम्पत्ति शुद्धिकरणका मुद्दाहरूमा होइन टाइटली लाग्नुपर्ने एउटा स्थिति छ, सरकार त्यो ढंगले अगाडि बढ़ेको जस्तो लाग्दैछ. यहाँलाई चाहिँ अब ग्रे लिस्टबाट हटाउनु पर्यो नि त होइन, अब कुछ सम्पत्ति कमाएकाहरू भ्रष्टाचारीहरूलाई त कानूनी दायरामा ल्याउनु पर्यो नि त नैनसिंहजी.
8: हिजो पनि ग्रे लिस्टबाट हटाउनका लागि थुप्रै तयारी भएका र सम्पत्ति शुद्धिकरण आयोगको काम कारवाहीको दायराभित्र थुप्रै मानिसहरू शंकाको घेरामा भएको कारणले उनीहरूमाथि कारवाही प्रक्रिया अगाडि बढेको यहाँले देख्नु भएको छ. अहिले नेपाली जनता सरकारको जुन किसिमको रवैया छ, व्यापारी क्षेत्रका मानिस हुनु या अन्य कुनै क्षेत्रका मानिस, सरकारलाई अप्ठ्यारो गर्न सक्ने कुनै चरित्र भएका मान्छे, सरकारले गरेका गल्तीको कुराको भोलि विरोध गर्ने किसिमको मान्छे देख्ने बित्तिकै उसले पछि सुनवाई गर्छ, छानबिन पछि गर्छ, पहिले नै थुनेर कारवाहीको प्रक्रियामा हाल्ने एउटा जो हरकत गरेको छ यसले मानिसको सामाजिक जीवनमा समेत धक्का पुग्ने काम गर्दैछ. त्यसकारणले कारबाही नगर्ने कुरा होइन, कारबाही गर्नै पर्छ र हिजो कानुन चाहिँ लामो समयदेखि बनेको कानुन हो, यसको कार्यान्वयन गर्नुपर्छ। तर मैले के भन्नुपर्छ भने यो कस्तो नहोस् कि कम्बोडियामा कम्युनिस्ट शासन पोलपोट शासनको स्थापना भयो, पोलपोट शासन आइसके पछाडि शासकलाई स्वागत गर्नका लागि माला लिएर समाजका विशिष्ट वर्गहरू व्यापारी बौद्धिक वर्ग सबै लाइन लाएर बस्दै गर्दाखेरि जसले हात मिलाएको थियो, जसले चाहिँ फलानु जिन्दाबाद भन्ने टाइपको नारा लागेको थियो, जसले माला हालेको थियो शासकलाई, तिनैलाई पछि छानी छानी गोली हानेर मारिएको र सन्दर्भ र फेरि त्यहाँ चाहिँ शासन तैबाट अराजक भएको सन्दर्भ तपाईँले इतिहासमा पढ्न पाउनुहुन्छ। त्यसकारणले
0: नेपाल जस्तो देशका लागि त त्यो कल्पना गर्न सकिन्छ, किनभने अहिलेको सरकार सत्ता प्रधानमन्त्री त्यो लाइनमा जान सक्नु होला भन्ने चाहिँ तपाईँले
8: मैले त्यो भने होइन, मैले जान्छ भने होइन, यो स्थिति आउँछ, शासन त फेरि बिर्दै जाने हो। तपाईँले सुन्नुभएको हुन्छ नि त, हिटलर पनि त मजासँगै चुनावबाट निर्वाचित भएर आएका हुन् होइन। त्यस कारणले यो चुनावबाट निर्वाचित हुने जनताका प्रति प्रतिबद्धता व्यक्त गर्ने, तर भोलि बिग्रिँदै गयो भने शासन त्यो कुरूप हुन सक्छ।
0: अब जनताले अहिले एउटा अर्को पनि प्रश्न गरिरहेछन्, गणतन्त्र दिवस हामीले मनायौं होइन, लोकतन्त्र गणतन्त्र आयो देशमा, शहीदहरूले चाहिँ रगत बगाए होइन, उनीहरूले चाहिँ ज्यानको आहुति पनि दिए। गणतन्त्र दिवसका दिन त अब प्रधानमन्त्री स्वयं ठूलो दलका सभापतिहरू त्यहाँ टोली खेलमा उपस्थित त हुनुहुन्थ्यो, तर शुभकामनाको विषयलाई लिएर पनि टिप्पणी आइरहेको छ क्या, त्यसमा के भन्नु छ तपाईँको?
8: दुई तिहाईको सरकार छ, मैले यहाँलाई फर्स्ट दिन नै मैले उहाँलाई शुभकामना दिएको थिएँ, प्रधानमन्त्रीजीलाई राम्रो गर्नुहोस्, युवा हुनुहुन्छ, केही कुरा हामीलाई फिलिङ भएका कुरा, हामीलाई लागेका कुरा आजसम्मका दुई तिनवटा प्रधानमन्त्रीको अगाडि यो देश बनाउने, देशका बाँकी रहेका अभिभावकहरू कार्यान्वयन गर्ने जिम्मा थियो, उहाँले सक्नु भएन, तयारी गर्नुभयो सक्नु भएन, त्यस कारणले त्यो अभिभावक अहिले उहाँको काममा काँधमा आएको कारणले निष्पक्ष शासन सुशासनको स्थापना, भ्रष्टाचारको अन्त, गल्तीहरूमाथि कारवाही र राम्रो गर्ने मान्छेमाथि पुरस्कारको अवधारणाले अगाडि बढ्नुहोस्, हामी पूरा पूरा साथमा हुन्छौँ हामीले भनेको छौँ। त्यस कारण आज पनि मेरो भनाइ के छ भने उहाँले गरेका राम्रा कामका पछाडि जनता छन्, हामी सबै हुन्छौँ, तर नेपालको संविधान, संसद, जनता र परम्परा जम्मैलाई भत्काएर भोलि कुनै ब्ल्याक होलतिर नेपाललाई लैजाने प्रयत्न चाहिँ नगर्नुहोला। आज यसो हेर्दाखेरि के देखिँदैछ कि नेपालको परम्परा, नेपालको तत्कानुन, नेपालको संविधान, जनताका अधिकार भन्दा पनि प्राइम मिनिस्टर अल इन अल हुन्, मन्त्रीहरू पनि के गरिराख्नु भएको छ थाहा छैन, तर प्राइम मिनिस्टर्स अफिस अल इन अल हो र उसले जे गर्दा पनि हुन्छ भन्ने पपुलिजमको बेस अझै पनि नभत्किसकेका कारणले, पपुलिजम बेसबाट जसरी उहाँ आउनु भएको छ त्यो बेस अझै भत्किएको अवस्था छैन, त्यो अझै पनि मैले जे गर्दा पनि हुन्छ राम्रो हुन्छ भन्ने त्यो इम्प्रेसन जनताले स्वीकार गर्छन् भन्ने लागेको होला, तर कुनै दिन यस्तो आउँछ कि त्यो थोरै मात्रै हो। जब जनता आफै आजित हुन्छन्, जब युवाको मनमा हिजो जुन युवाले उहाँलाई शासनमा पुर्याउनका लागि यत्रो विद्रोह गर्यो, शहादत आफूलाई शहादत दियो, तिनको जो आफ्नो बीचको मन मस्तिष्क जो थियो त्यो अनुसार शासन गएन भनेपछि फेरि विद्रोह हुन सक्छ, उहाँका खिलाफमा जान सक्छ, त्यो स्थिति नहोस् भन्ने कुरा हो। उहाँले चाहिँ मलाई लाग्दैन कसैलाई खासै को हो र भन्ने कुरा, राष्ट्रपति को हो अनि जनताले अहिलेसम्म मान्दै आएको परम्परा के हो, मतलबै छैन नि, त्यो मतलब छैन, त्यो मतलब नहुने कुरा एक हदसम्म चाहिँ त्यो सत्य हुन सक्छ, तर जनता जब आजित भए अहिलेको जस्तै
0: होइन, अहिलेका प्रधानमन्त्री गणतन्त्रप्रति त्यति पोजिटिभ छैनन्, सकारात्मक छैनन् भन्ने खालका टिप्पणीहरू पनि आउँछन्, त्यसमा सत्यता छ र
8: त्यो उहाँको विषय हो। नेपालको संविधानका प्रति प्रतिबद्ध रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उहाँ चाहिँ प्रधानमन्त्री भन्नुभएको हो, त्यस कारणले मैले उहाँको
0: प्रतिबद्धता
8: उहाँको शपथ नेपालको संविधान अनुसार भएको छ, अहिलेसम्म राजकाज त्यही अनुसार भएको तर त्यसलाई भत्काउने कोसिस चाहिँ गरिराख्नु भएको हो कि भन्ने चाहिँ देखिन्छ। बरकरार रहेको सिस्टम र प्रणालीलाई कता कता थोर थोरै छिद बनाइदिएर पाल बनाइदिएर भत्किन सक्छ कि भन्ने हरकत चाहिँ भइरहेका हुन् कि जस्तो तपाईँ हामीले पनि देखेका छौँ नजाने भन्दाखेरि यो जुन कुरा हुनु हुँदैन थियो। तर बाँकी कुरा अहिले त उहाँलाई चाहिँ यसको खिलाफमै जानुभएको छ भन्न सक्ने अवस्था छैन।
0: अब अहिलेको अवस्थामा जुन ढंगले चाहिँ सरकारले आफ्ना काम कारवाहीहरू अगाडि बढ़ाइरहेको छ, सुशासन केन्द्रित ढंगले सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर हामीले धेरै कुराहरू चाहिँ यतिखेर गर्यौं, छलफलमा ल्याइ पनि रहेका छौं। अब भारत भ्रमण हुँदैछ क्या, अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको बालेन शाह प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित भयो, भारतले निम्तो समेत दिएन तर छिमेकी फेर्न सकिन्न, दुई मुलुक बीचको सम्बन्ध चाहिँ एकदम सुमधुर राख्नुपर्छ, कूटनीतिक हिसाबले मर्यादित हिसाबले सुमधुर राख्नुपर्छ, दुई ठूला शक्तिशाली देशको बीचमा छौं हामी, सार्वभौमिकता हाम्रो पनि कमजोर हुनु हुँदैन, हामी पनि कसै गाउँ पनि बेस होइनौ, सार्वभौम नै छौं। तर आज अहिलेको सरकारले चाहिँ छिमेकीसँग कूटनीतिक सम्बन्ध त्यति राम्रो बलियो बनाउन सकेन, सुमधुर सम्बन्ध राम्रो बनाउन सकेन।
8: मलाई के लाग्छ भने कुनै देशलाई त्यो देशभित्रको लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन र जनताको समर्थन पाइराख्नका लागि, देशलाई सुसञ्चालन गर्नका लागि, देशको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउनका लागि तीनटा आधारहरू जरूरी छन्, त्यसको कार्यान्वयन हुनुपर्छ। एउटा भनेको सरकार र राजनीतिक दलको जनतासँगको सम्बन्ध र अन्तर्क्रिया। जनतालाई के लाग्नुहुन्न कि मेरो नेता मैले भोट दिएँ, मसँग छैन, होइन मसँगै छ, मेरो सरकार मसँगै छ, नसक्या होला, यसले गर्छ तर म भन्दा बाहिर छैन भन्ने लागिराख्नुपर्छ। त्यो लागेन भनेपछि भदौको जस्तै हुन्छ। दोस्रो कुरा, हामीले संविधानमा लेखेका, हामीले घोषणा पत्रमा भनेका र जनताको समृद्धिका पक्षमा गर्ने जो आर्थिक गतिविधि छन् त्यसका त्यसको बलियो बनाउनको लागि, कार्यान्वयन बनाउनको लागि अर्थतन्त्र चाहिँ जनताको सक्रिय सहभागिता भएको बलियो अर्थतन्त्र जरुरी छ। भनेको दुई चारजना मात्रै धनाढ्य भएर भएन, जनता एउटा रायोको साग बेच्ने, चिया पकाउने अथवा एउटा हलो जोत्ने श्रमिकदेखि लिएर उच्च घरानाहरू जो व्यापारिक जो अलिकति सम्पन्न व्यक्ति छन् सबैको सक्रिय सहभागिता भएको अर्थतन्त्र भयो भने त्यो त्यसले देशलाई धान्छ र त्यो देश अगाडि बढ्छ। तेस्रो भनेको राष्ट्रिय स्वार्थ केन्द्रित बलियो विदेश नीति। हाम्रो जस्तो जियो पोलिटिक्समा तलमाथि भइराख्ने देशमा यस्तो अलिकति हामी जुन भूगोलमा छौँ यो देशले धेरै कुराको एउटा सम्बन्धमा आफूलाई खरो उतार्नुपर्छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो उपस्थिति बलियो हुनुपर्छ। हामीले दुईटा देश हाम्रा छिमेकीसँगको सम्बन्धलाई सन्तुलित विदेश नीतिको आधार भनेका छौँ, हामीले त्यसलाई चाहिँ हामी बडो सन्तुलित भएर अगाडि बढाउने काम गर्नुपर्छ।
0: राज्यसभाका सभापतिको भारत भ्रमणबारे तपाईँको टिप्पणी के छ? उहाँ चाहिँ किन प्रधानमन्त्रीको भ्रमण चाहिँ लामो समय भयो होइन, अझै पनि भएको छैन, 70 दिन भयो, सम्बन्ध बिग्रिया छ भनिएको छ, सम्बन्ध त सुधार गर्नु पर्यो नि त, हामीले धेरै कुराहरू गर्नुपर्नेछ, एपीजीका प्रतिवेदनहरू भारतलाई बुझाउनु पर्नेछ, सीमाका विषयमा बोल्नुपर्नेछ, लिपिलेखमा चिनिएर भारतले जुन किसिमको सम्झौता गरेका छन् मानसरोवरसम्म जानका निम्ति, जो नेपालको भूमि हो होइन, हिजोदेखि त्यसको दावी गर्दै आयो, त्यसमा सरकारले कूटनीतिक नोट मात्र पठाएर जारो टारेको विषयहरू पनि आइरहेका छन्। यी यावत विषयका बारेमा कुराकानी गर्न प्रधानमन्त्री संघको भ्रमण हुनु पर्दैन?
8: जनताको मतबाट निर्वाचित भएको एकजना सांसद प्रधानमन्त्री, त्यो मेरो पनि प्रधानमन्त्री हो, तपाईँको पनि प्रधानमन्त्री हो, राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै होइन, यसकारण त्यो प्रधानमन्त्री तपाईँ र जनताको मेरो सबैको अभिभावक भएका कारणले उसले गर्ने काम का प्रति जनता र अन्तर्राष्ट्रिय समुदाय समेत सचेत रहेको हुन्छ। उसले के गर्छ, कहाँ जान्छ, कस्तो गर्छ, उसले चाल्ने हरेक कदमका प्रति जनता सचेत रहन्छन्। त्यसकारणले त्यसले गरेको कामको इम्प्रेसन जो प्रभाव छ त्यसका सबै, तपाईँ हामी राम्रो गर्यो भने हामी सबै राम्रोमा, हामीलाई राम्रो वातावरण बन्छ, नराम्रो भयो भनेपछि नराम्रो किसिमको वातावरण बन्छ। तपाईँ हामीले यति मात्रै भन्न सक्छौँ कि उहाँ एक्लै होइन, उहाँ स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष मात्रै होइन, नेपालको प्रधानमन्त्री हो, नेपालको अन्तर्राष्ट्रिय मञ्चमा हुनुपर्ने उपस्थिति, यसले लिनुपर्ने बलियो विदेश नीतिका बारेमा प्रधानमन्त्री अत्यन्तै चनाको हुनुपर्छ, यति मात्रै भन्न सकिन्छ। बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको भारत भ्रमणको जो विषय छ, विषय एउटा कुरा उहाँको व्यक्तिगत विषय भयो, दोस्रो विषय उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियतको विषय भयो, अब तेस्रो विषय तपाईँ हाम्रो पनि भयो, किनकि एउटा सांसद जनताले चुनेर पठाएको सांसद अनि दुई तिहाईको हाराहारीमा सरकार चलाइरहेको पार्टीको सभापति, उहाँले अब उहाँ जनताको पनि भन्नुभयो, तपाईँ हाम्रो पनि भन्नुभयो, त्यस कारण उहाँको व्यक्तिको कुरा र उहाँको पार्टीको कुरा एक ठाउँमा होला। मैले सुन्दैछु कि पार्टी दुईटा पार्टी बीचको यो चाहिँ एउटा सम्बन्ध विस्तार गर्ने मिटिङ हो भनेर मैले सुन्दैछु।
0: हिजोको निरन्तरताको मिटिङ पनि हो कि भेटघाट पनि हो, किनभने हिजोको ठुला दलका नेताहरू जानु भएको छ,
8: तर उहाँको चाहिँ भ्रमणले नेपाललाई चाहिँ फाइदा पुर्याउने काम होला यो विश्वास आशा गर्न सकिन्छ, र उहाँ अझ प्रभावकारिताका साथ यहाँले भने जस्तै नेपालका भारतसँगका परम्परागत केही कुराहरू, केही मागहरू छन्, केही डिमाण्डहरू छन्, केही भारतसँगको पारस्परिक सम्बन्ध विस्तारको विषय छ, यसलाई अझ प्रभावकारी बनाउनु पर्ने विषय छ। जति हाम्रा मुद्दाहरू तपाईँले भने जस्तै अझ सानसानो बोर्डरको डिस्प्युटदेखि लिएर ठुला ठुला हामी दक्षिण एसियाको चाहिँ जुन किसिमको नेटवर्क छ त्योदेखि लिएर हाम्रा समग्र भारतले पार्न सक्ने, नेपालमा पार्न सक्ने इम्प्रेसन अनि नेपाल र भारतको हाम्रो पुरानो सांस्कृतिक सम्बन्ध र हाम्रो त्यो भाइचाराको सम्बन्ध छ, यसको व्यवस्थापन र यसको सुदृढीकरणको विषयदेखि लिएर नयाँ आयामहरू, हिजो हामीले रोजी र रोटीको कुरा गर्थ्यौँ, आज त्यो कुरा फेरिएको छ। अघिल्लो पटक एउटा मिटिङमा गएको थिएँ, मैले भने हिजो जवाहरलाल नेहरूका बेलादेखि, बिपी कोइरालाका बेलादेखिको रोटी बेटीको सम्बन्ध परिवर्तन भयो। हिजो नेपालले रोजगारीका लागि धेरै कुराका लागि भारतमा डिपेन्डेन्ट हुनु पर्थ्यो, तर अहिले त ग्लोबलाइजेसन भूमण्डलीकरण भइसके पछाडि अब भारत एक दिन पनि नआएको दिल्ली नपुगेको युवा अब अमेरिकाको बोस्टनमा पुग्ने भयो, अब खाडी अथवा मलेसिया अथवा कतारका मुलुकहरूमा पुगेर त्यहाँ श्रम अथवा आफ्नो क्षमतालाई सदुपयोग गर्न सक्ने अवस्था भइसक्यो। त्यस कारण त्यो वातावरण भारतसँग तमाम आइटीको क्षेत्रमा ठुलो स्कोप छ, नेपाली युवाहरूलाई अब भारतको बजारमा, भारतको बजारभित्र प्रवेश गर्ने मौका यदि भारतले सहुलियत रूपमा दिएन भने नेपाल आफ्नो छिमेकी हो, मेरो चाहिँ सँगसँगै हिँड्ने मुलुक हो, नेपालको विकास बिना दुईटा कुरा मैले बारम्बार भन्दै आएको छु, एउटा कुरा भनेको नेपाल चीन र भारतको सम्बन्धका विषयमा मलाई के लाग्छ भने यो सानो घर हुन्छ दुईटा आलिसान बिल्डिङको बीचमा, त्यो थुप्रो खरले छाएको सानो सटिएको दुईटा आलिसान बिल्डिङको बीचमा सानो घर हुन्छ, थुप्रो हुन्छ, अब दुईटा आलिसान बिल्डिङलाई के मतलब भयो, त्यो सानो बीचको अभाव, बीचको घरभित्रको समस्या त मतलब हुँदैन, तर कुनै दिन वैशाख जेठको महिनामा आगोको चिङ्गारीले त्यो फुसको झुप्रो यदि जल्यो भने त्यो जल्ने बित्तिकै तपाईँको चाहिँ दुईटा ठुला बिल्डिङहरू पनि जल्नुको विकल्प छैन, जल्छन् नि हो। त्यस कारणले नेपालको त्यो सामरिक महत्वलाई चीन र भारतले पनि बुझेर नेपाललाई पनि सँगसँगै लैजाने प्रयास गर्नुपर्छ, त्यस किसिमको नेपाल पनि सँगसँगै हिँड्ने किसिमको रिलेसन मेन्टेन गर्नका लागि, परराष्ट्र सम्बन्ध स्थापित गर्नका लागि र कार्यान्वयन गर्नका लागि नेपालको सत्ताधारी राजनीतिक दल अनि नेपालका सबै राजनीतिक दलहरू, यसका नेताहरू र विशेष त सरकारको प्रमुख व्यक्ति यसमा चनाखो मात्रै भएर भएन, यसको कार्यान्वयनतिर गयो भनेपछि मात्रै नेपालको समग्र हित हुन्छ।
0: हस् मेनसिंहजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: धन्यवाद।
0: नेपाली कंग्रेसका नेता मेनसिंह महराज, अनि श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढ़ी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131 98494131
3: रेडियो बिहानी 97.6 MHz।
4: यति राम्रो बेसमा राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियानका संयोजक दुर्गा प्रसाई हुनुहुन्छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। तपाईँको घरमा म हिजो देख्दै थिएँ भिडियो सामग्रीहरूमा, सुकुम्बासी बस्तीका व्यक्तिहरू धेरै आएछन्। सुकुम्बासीहरूलाई त राम्रो व्यवस्थापन गरे हो सरकारले होल्डिङ सेन्टरमा, फेरि कहाँबाट आउँदैछन् मान्छेहरू भेटघाटको लागि?
5: अब राम्रो व्यवस्था गरेको थियो भने सायद मेरो घरमा किन आउँथ्यो होला नि सुकुम्बासीहरू, होइन?
4: वास्तविक सुकुम्बासी नै हुन् उहाँहरू,
5: वास्तविक सुकुम्बासी नै हो उहाँहरू, होइन? राम्रो व्यवस्था गरेको थियो भने, मैले त्यहाँ भने त सरकारकोमा जानुहोस् तपाईँहरू, सरकारले व्यवस्थापन गर्छ भन्दाखेरि उहाँहरू होइन, अब हामीलाई आश छैन, बोलिदिनु पर्यो, आवाज उठाइदिनु पर्यो, आवाज मिनेहरूको तपाईँले आवाज उठाउनुहुन्छ भनेर उहाँहरू आउनु भएको, त्यति हो।
4: होइन,
5: होल्डिङ सेन्टरमा त यस्तो भने, होल्डिङ सेन्टरमा अब कहिलेसम्म राख्ने, होइन, कति वर्ष राख्ने, अब यो बजेट भत्काउनु त भत्किहाल्यो, अब नेपालको काम गराइ त्यही हो, होइन? एउटा परिवारमा कसैको 6 जना छन्, कसैका 10 जना छन्, कसैका 4 जना छन्, होइन, एउटा तिरपालभित्र, होइन, एउटा टेन्टभित्र राखेको छ। त्यो टेन्ट भनेको के हो भने, टुरिस्टहरू गएको बेलामा को को बेलामा बस्ने हो, एक दिनलाई युज गर्ने हो। त्यस्तो होल्डिङ सेन्टरमा टेन्टभित्र अब महिनौ राख्दाखेरि पनि के भएको होला उनीहरू? त्यहाँ होल्डिङ सेन्टरका मान्छेहरू त बाहिर आएर हामीलाई जेल जस्तो भयो, बाहिर निस्किँदा पनि सोध्नुपर्छ, लेख्नुपर्छ, भित्र खाना खाने बेलामा पनि लेख्नुपर्छ, अब हाम्रो जिन्दगी बर्बाद भयो, हामी लास जस्तो भएर, जिउँदो लास जस्तो भएर बस्नु परेको छ भनेर भनेका छन्। वास्तविक सुकुम्बासी त रहेछन् नि त, ल 5% होला, 10% होला होला ल।
4: अब अहिलेको अवस्थामा सुकुम्बासीहरू छन्, व्यवस्थापन गर्छु भनेर सरकारले पनि भन्यो, होइन
5: भन्यो, तर बजेट खोइ, बजेट खोइ,
4: भर्खरै बजेट पनि आएको छ, बजेटमा
5: हिजो बजेट आयो, अस्तिको दिन बजेट आयो, प्रधानमन्त्रीले के भन्नुभएको थियो पश्चिम जाँदाखेरि, कर्णाली दूर नही भनेको थियो,
4: सुदूर अब दूर नही,
5: सुदूर अब दूर नही भनेको थियो, त्यही सुदूरको बजेट काटियो है, होइन? एलिट वर्गलाई त गाह्रो नपर्ला, गरिबको यो भ्याट को कारणले होइन विदेशमा बसेका थिए होइन हाम्रै स्कुलमा पनि विदेशमा बस्नेहरूका छोराछोरी धेर पढ्छन् साउदी कटारमा है अब विभिन्न नाममा 3% के अरे समतामूलक के अरे भनेर लगाइदियो भ्याट है हस्पिटलमा तपाईँको 3% भ्याट लगाइदिएको छ 50 युनिटदेखि माथि बिजुली बाल्नलाई 13% 1.5% टिडिएस गर्दाखेरि 15% भ्याट लगाइदिएको छ
4: त्यो त फेक छ भन्ने आइरहेछ त्यो चाहिँ 5% कुरा छ
5: हजुर
4: त्यो 15% के 50% को चाहिँ गलत समाचार हो भनेर आइरहेछ अहिले
5: होइन अहिले त सच्याउन खोजिरहेछ नि त्यो अर्कै कुरा हो 13% भ्याट लगाएको 15% नै पुग्छ भनेपछि तपाईँलाई मैले एउटा कुरा के भन्न खोजेको भनेदेखि आज कृषिमा खोइ त बोलेको कृषि यत्रो
4: एकदमै खुसी छ रे नि त यो बजेट आइसके पछाडि निजी क्षेत्र एकदम खुसी छ यहाँ मैले हेर्दैछु प्रतिक्रियाहरू पनि दिएका छन् यहाँ निजी क्षेत्रका व्यक्तिहरूले हेर्नुहोस् त अञ्जन श्रेष्ठ उद्योग वाणिज्य महासंघका अध्यक्षले एकदम पाण्डे नेपाल उद्योग परिसंघले पनि राम्रो छ बजेट भन्नुभएको छ
5: होइन होइन उहाँहरूले बजेट राम्रो छैन भनौँ भने उहाँहरूले हिजो काका के गरेको छ खोजिहाल्छन् अहिले त खोज्छन् नि त अनि कुरो बुझ्नु भएन अब एउटा कुरो के बुझ्नु पर्यो भने उहाँहरूकै हातमा ब्याङ्क छ उहाँहरूकै हातमा इन्सुरेन्स छ उहाँहरूकै हातमा रि इन्सुरेन्स छ बुझ्यो वाणिज्य सङ्घ चलाउनेकै हातमा छ नि त हो कि होइन उहाँहरू भनेको देशको डिप स्टेट हो एलिट वर्ग हो सुन्नुहोस् है कुरा सबै कुरा त उहाँहरूको हातमा छ त उहाँहरूलाई त के फरक पर्यो त फरक त गरिबलाई पर्यो नि त जसले साउदी कतार दुबईमा बसेर महिनाको 30,000 पठाएर यसो छोरो बोर्डिङमा पढाउँछु आफै चाहिँ नराम्रो ठाउँमा अब राम्रो ठाउँमा पढिएन पढ्न पाइएन र आज साउदी कतार जानु पर्यो राम्रो पढेको थियो भने सायद बाहिर अरू राम्रो ठाउँमा 2-4 लाख कमाउने ठाउँमा जान्छु भन्ने थियो होला तर छोरालाई चाहिँ राम्रो पढाउन पाइयो छोरीलाई राम्रो पढाउन पाइयो भने छोराछोरीको भविष्य राम्रो हुन्छ विदेशै जानु पर्दा पनि अन्त देश जान्छन् अमेरिका अस्ट्रेलिया जर्मनी जान्छन् हामी साउदी कटारमा बसे पनि 50 डिग्रीको तातोमा बसे पनि युरोप अमेरिकामा बसे पनि छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने जुन बाबुआमाको सोचाइ थियो नि त्यसमा त पानी छिट्यो नि त पानी छिट्यो कि छिटिएन र अर्को कुरो प्राइभेट सेक्टरलाई उहाँहरूले बुझ्नु भएको छैन देशमा मेडिकल शिक्षा सबैभन्दा मेन महत्व मेडिकल टुरिज्म बनाउने भने नि तपाईँले के बुझ्नु पर्थ्यो भने खोइ त आज नर्स पाउन छोड्यो नर्स पढाउ न एउटा मेडिकल कलेजलाई 1,000 जना पढा भनेर दिउँ कोटा तोक्दिउँ एउटा मेडिकल कलेजलाई 300 डाक्टर पढा
4: मेडिकलको शैक्षिक हब बनाउन सकिन्छ
5: नेपाललाई मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो या त तस्करहरूको हब भयो कुरा भन्नु भने मेडिकल टुरिज्म होइन टुरिज्म हब बनाउने हो भनेदेखि नि त्यो गर्नुपर्ने आज एकछिन तपाईँलाई म भन्छु तपाईँ अहिले इन्डिया गएर 20 लाख रुपियाँ खर्च गर्नुभयो भने भ्याट लागेन समता कर लागेन हो तर तपाईँले काठमाडौँमा या झापामा या कुनै हस्पिटलमा गएर प्राइभेट हस्पिटलमा गएर उपचार गर्नुभयो भनेदेखि 3% तिर्नुपर्ने भयो सुन्नुहोस् है कुरा तपाईँले एकछिनलाई सरकारी स्कुल राम्रो बनाऊ न बोर्डिङ बन्दै गर्ने भने निजी क्षेत्र बन्द गर्ने भने गरिदेऊ सरकारी हस्पिटल राम्रो बनाऊ न टिचिङलाई राम्रो बनाऊ बिपिकेएसलाई राम्रो बनाऊ भयो त कुरा भन्नु भएन तपाईँलाई म एउटा कुरा भन्छु पूर्वाञ्चलमा झन्डै 60 लाख जनसङ्ख्या छ मेचीकोशीमा गरेर है मेचीकोशी सगरमाथामा गरेर झन्डै 60-70 लाख जनसङ्ख्या होला 70 लाख जनसङ्ख्यामा नि सरकारीमा एउटा एमआरआई देखाइदिनुहोस् त एउटा सिटी देखाइदिनुहोस् त पूर्वको 70 लाख जनसङ्ख्यालाई होइन 70 लाख जनसङ्ख्याको 95% बिरामी नोबेल विराट र बिएनसी मेडिकल कलेज र हाम्रो पूर्वाञ्चल क्यान्सर हस्पिटलले हेरेका छ हामीसँग पेट सिटी स्क्यान छ हामीसँग 2-2 वटा एमआरआई छ एमआरआई पनि अहिले त अहिलेको ल्याटेस्ट टेक्नोलोजी एआई जडित तपाईँको चाहिँ 3 टेस्लाको एमआरआई छ हामीसँग भनेपछि एउटा एमआरआई हामीले 40-40 करोड हालेर पेट सिटी स्क्यान 42 करोड हालेर हामीले जनतालाई सेवा दिएका छौँ अनि त्यसमाथि हामीले ब्याङ्कको ब्याज लिएर ल हामीले जनतालाई डिपी कोइरालाको जत्तिकै दर रेटमा चाहिँ सेवा दिएका छौँ तपाईँले अनि आज प्राइभेट सेक्टरलाई चाहिँ खेद्ने प्राइभेट सेक्टरले के गल्ती जगन्य अपराध गरेको थियो
4: सरकारले बलियो बनाउँछु भनेको छ नि त विश्वास प्राइभेट सेक्टरलाई कर्मचारीहरूलाई सरकारले
5: कुन कर्मचारीहरूलाई
4: बालबाला कर्मचारीहरूलाई सरकारी कर्मचारीहरूलाई
5: सरकारी कर्मचारीलाई यता तलब पुलिसको कतिबाट 2500
4: 40,000 पाउने भयो
5: क्या त्यो भनाइमा चाहिँ 4,000 भनेर 40,000 एक लाखसम्म भन्दे होइन अनि त्यहाँबाट यता 10% बढाउने 10% के भनेर 21% भनेको छ नि 10% बढ्दाखेरि एउटा पुलिसको कति बढ्यो त भन्नु त त्यो 25,000 भएको सिपाहीको कति बढ्यो
4: 25,000 तपाईँले 1,00,000 बनाउनु पर्छ नेपाल प्रहरीका सुरक्षा कर्मीहरूको तल भन्नु भएको थियो नि त सम्भव छ नि यो देशमा 1,00,000 बनाउनु 1.5 लाख बनाउनु सुरक्षा कर्मीहरूलाई
5: अब एउटा कुरो के थियो भने तरिका पुर्याएर सबैलाई खुसी बनाएर गरेको पनि राम्रो हुन्छ अब अर्को कुरो यो बजेटको कुरा गरौँ भनेदेखि धेरै अब यसको रिजल्ट तपाईँको साउन 1 गतेदेखि लागू हुन्छ नि जब हस्पिटलमा भ्याट भनेर लागू हुन्छ जब स्कुलमा भ्याट भनेर लागू हुन्छ अहिले त तिरेका छैनन् नि जब मान्छेले बिजुलीको पैसा भ्याट भनेर तिर्न थाल्छन् नि थाल्छन् नि अनि मान्छेलाई थाहा हुन्छ मान्छेले बुझ्छन् अनि कुरो मान्छेले बुझ्छन् र अर्को कुरो म भन्दैछु शनिबार र आइतबार 2 दिन त छुट्टी भयो हस्पिटलहरूमा सरकारी हस्पिटलहरूमा अनि शनिबार बिमारी भएको मान्छे कहाँ जाने त
4: इमर्जेन्सीमा जाने
5: होइन कुन इमर्जेन्सीमा
4: हस्पिटलमा इमर्जेन्सी कक्ष होला नि त आकस्मिक कक्ष हुँदैन
5: होइन आकस्मिक कक्षमा डक्टर हुँदैन नि त्यतिखेर एमबीबीएसले मात्रै हेर्छ एमबी त सबै बाहिर गएका हुन्छन् कमाउन होइन इमर्जेन्सी ल ब्रेन हेमरेज भयो हार्ट एट्याक भयो के हुन्छ
4: आइतबारको दिन भयो 2 दिन बिदा हुन्छ त्यसो भए
5: होइन 2 दिन डक्टरहरूको शुक्रबार बेलुका डक्टरले काठमाडौँ छोडेर हिँड्छन् बाहिर कमाउन शनिबार पनि हुँदैनन् आइतबार पनि हुँदैनन् सोमवार आउँछन् त फेरि उनीहरूले बिदा पाउँछन् महिनामा 1 दिन बिदा 2 दिन बिदा कि 3 दिन बिदा पाउँछन् उनीहरूले बिदा खेलिदिन्छ
4: बिराम परेका मान्छे त अब डक्टर आउँदैछ भनेर त बस्ने सम्भावना रहँदैन त्यसो भए
5: भनेपछि यहाँको बिरामीलाई कहाँ जा भनेको मर भनेको होइन गरिबलाई अर्को कुरो सरकारले विपन्न परिवारहरूलाई बिमा ल्यायो यो उहिले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा गगन थापा स्वास्थ्य मन्त्री भएको बेलामा अनि बिमा ल्याइयो सुन्नुहोस् कुरो विपन्न परिवारको लागि भनेर 3,500 रुपियाँ तिर्दाखेरि 5 जनाको परिवारले आकस्मिक सेवा पाउने 1,00,000 भनेर ल्याइयो त्यो बिमामा एक परिवार बराबर 3,500 रुपियाँ पैसा उठाएको थियो झन्डै 1 करोड मान्छे बिमित भएका थिए अहिले चलिरहेको थियो अहिले अब अहिले आएर चाहिँ नि त्यो विपन्न परिवारको बिमा बन्द गरियो प्राइभेट हस्पिटलहरूले गरिरहेको थिए सालले सरकारले 35 अर्ब उठायो आज निजी क्षेत्रको झन्डै 22 अर्ब तिर्नु छ अहिले 11 महिनादेखि निजी क्षेत्रले पैसा पाएका छैन 22 अर्ब पाएका छैन सुन्नुहोस् कुरो होइन नोबेल मेडिकल कलेजका सुनिल शर्माको 2 हस्पिटल गरेर 104 करोड रुपियाँ छ
4: हाम्रो मेडिकल कलेज
5: हाम्रो झन्डै 45 करोड छ विराटको झन्डै 60 करोड छ है भनेपछि अनि अहिले हस्पिटलहरूले फटाइ गरे भनेर काम गर्न लाउने अनि हस्पिटलले फटाइ गर्ने भन्ने अनि हामीलाई सिधा सफ्टवेयर राखिदिएको छ है कम्प्युटरबाट काम हुन्छ
4: अनि फटाइ भयो भने हस्पिटलहरूले राम्रो सेवा दिएका थिए बिमित
5: भएका आज निजी हस्पिटलले सरकारलाई 10,000 एमआरआई 11,000 एमआरआई गरिदिएको थियो 40 करोडको मिसिनले कुरो बुझ्नुभयो कि यो कुरो बुझाएको छ अब किसानले दुध दिए डिडिसीको डिडिसीले दुध ल्यायो 10 अरब रुपियाँ पैसा किसानको पैसा दिएको छैन आज किसानले आज कृषकको कुरा गरिरहेको छ किसानले दुध डिडिसीबाट पैसा पाएको छैन 10 अरब भनेपछि अनि के किसानको गाई ठिक भएन किसान ठिक भएनन् भनेर दोष लगाएर मान्छेको पैसा रोकिदिने ल भन्नुहोस् त अनि यता जसले सहकारी ठग्यो सहकारी ठगेको पैसा चाहिँ राज्यको कोषबाट तिर्ने उता किसानले पैसा नपाउने यता हामीले आम विपन्न परिवारको दबाई गरेको पैसा नपाउने अनि यता सहकारीको ठगेको पैसाको लागि बजेट छुट्याइयो भनेपछि तपाईँले यो देश कहाँ लानु हुँदैछ भनौँ भने गाली गर्छन् गाली गर्ने मान्छे राखन्
4: पक्राउ गर्न सक्छन् फेरि तपाईँ अस्ति नै पक्राउ पर्नुभयो नि के कारण रहेछ त्यो
5: होइन अनि पक्राउ केही छैन म भगवतीको दर्शन गर्न गएको गोवामै भगवतीको दर्शन गर्न गएको मलाई पक्रे
4: कारण के थियो के कारण आयो कज आयो पक्राउ पर्नुको दुर्गा प्रसाद
5: केही पनि छैन 7 तारिकमा छोड्यो यो पक्रिन नमिल्ने भनेर 7 तारिकमा छोड्यो
4: कति दिन राख्यो तपाईँले यस्तो गर्मीमा वीरगन्जमा
5: 8 दिन बसे भनेपछि मेरो भनाइ के छ भने यो सरकारलाई
4: भनेपछि कारण केही पनि भेटेन होइन त्यहाँ
5: कारण केही छैन म राति नौ बजी राति होटलमा सुतेको बेलामा न स्टेज छ न प्रोग्राम छ न केही छ भोलि बिहान 10 बजी दर्शन गर्ने भनेर राति गएर सुतेको मान्छेलाई पक्रेर छुन्यो त्यस्तै हो भोलि म जनकपुर जान्छु सीता माताको दर्शन गर्न भगवान रामको त्यहाँ पनि पक्रेला लुम्बिनी जान्छु त्यहाँ पनि
4: पक्रेला
5: भोलि होइन कुनै दिन भोलि पर्सि कुनै दिन मिलाएर जाँदैछु पक्रियोस् पाथिभरा मातामा जाउँला पशुपति जाउँला पक्रिदिएको कारण केही छैन म राति नौ बजी राति होटलमा सुतेको बेलामा न स्टेज छ न प्रोग्राम छ न केही छ भोलि बिहान 10 बजी दर्शन गर्ने भने

0: संस्था चाहिँ को किरात बौद्ध सहितको वैदिक सनातनीहरूको हिन्दू अधिराज्य हो क्या यो र मलाई जुन पक्रिनु भनेको सनातनीमाथि वैदिक सनातनीमाथि प्रहार हो
1: तपाईँको अभिव्यक्तिको कारणले गर्दाखेरि पक्राउ गरिएको भनेर स्टेटमेन्ट
0: अभिव्यक्ति छोड्दिन यो अभिव्यक्ति त यस्ता कस्ता बोलेका छन् मान्छेले होइन मैले के मार्छु भनेको छु काट्छु भनेको छु मार्छु भनेको छु कसैलाई कसैलाई काट्छु भनेको छु कसैलाई मार्छु भनेर सुपारी दिएको छु छैन नि त्यो अभिव्यक्ति हेर्नुहोस् जसले ऊ गरेर केही गर्न नसकेपछि अभिव्यक्ति पराजक भनिदिने ल ठिक छ त यो बजेट राम्रो आएछ भनेर भनिदिनु त मैले ल ठिक छ राम्रो आएछ गरिबको त यो देश होइन त खोइ त युवालाई रोजगारको खोइ के आयो अर्को कुरो खतरा कुरो तपाईँलाई थाहा छ लिजमा राखेको जग्गा पनि अब ब्याङ्कले लगानी गर्न पाउने भने भोलि पैसा तिरेनन् भने त्यो जग्गा के हुन्छ सरकारको जग्गा लिलाम गर्न पाउँछ कसरी उठाउने पैसा हेर्नुहोस् यी यावत विषयमा छन् हेर्नुहोस् कर्णाली सुदूरपश्चिम दूर नै भनेर लेखेको चुनावको बेलामा अहिले हो जस्तो लाग्छ सुदूरपश्चिमको बजेट त कति आयो कति छुट्यो कर्णालीले
1: एकदम न्यून
0: हो भनेपछि ज्ञानेन्द्र साईजी पनि कराइराख्नु भएको थियो भनेपछि तपाईँले के बुझ्नुहोस् भने बरु कम्युनिस्टहरूले त बजेट छुट्याएका थिए दमकै हकमा मिले हेर्नुहोस् 5 नम्बर क्षेत्रमा 1 रुपियाँ बजेट परेन होइन परेन नि त ठिक छ आफ्नो क्षेत्रमा छुट्याएनन् त्यो पनि ठिक छ किन पक्षपात हुन्छ मेरो क्षेत्रमा नछुट्याउँ भन्ने भयो होला त्यसलाई पनि पोजिटिभ नै लिउँ केही छैन तर यो कुरो के हो भन्नु न अब अहिले आइरहेछ यो घर जग्गा कारोबारलाई नि 1 वर्षभन्दा मुनिको समय बेच्यो भने 5 वर्षभन्दा यता मुनि बेच्यो भने 10% लाग्ने 1 वर्ष को 5 वर्षभन्दा माथिकोलाई 7% यताकोलाई 10% भनेपछि घर जग्गा कारोबार हुन्छ अब अनि कुन निजी क्षेत्र खुसी भएको छ माथिका त हेर्नुहोस् डिप स्टेट खुसी हुनु स्वाभाविक हो माथिका पवन गोल्यान साङ्गाई ग्रुप होइन दुगत ग्रुप गोल्सा ग्रुप गोल्यान ग्रुप विशाल ग्रुप खुसी हुनु ठिकै हो गरिब खुसी हुने कहिले आउँछ
1: प्रसाईजी यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार
0: हस् नमस्ते
1: उहाँ हुनुहुन्थ्यो व्यवसायी एकदम एवं मेडिकल अभियन्ता दुर्गा प्रसाई आदले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछ
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
2: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: Ronaldo.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
2: Tapai Radio Bihani 97.6 MHz sundai hununcha.
3: Ekra hamro bank ma Tapa Sring Tamang hununcha, waha chai Bhutani Sharanarthi Shibir मोरङको सनिसरी मराईको शिविरका प्रशासक पनि हुनुहुन्छ र दाबाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
4: नमस्ते सर.
3: दाबाजी, तपाईँहरूको समस्या के हो अहिले? होइन, भुटानी शरणार्थीका नाममा नक्कली भुटानी शरणार्थीहरू धेरै गए, तपाईँकै नाम बेचेर पनि कतिपय गएका होलान्. अहिले तपाईँहरूको शिविरको समस्या के छ? तपाईँहरूलाई चाहिँ सरकारलाई तपाईँहरूको आग्रह के छ? हिजोका दिनमा चाहिँ तपाईँहरूका समस्याहरू, आजको अहिले सरकार आइसकेपछि नयाँ सरकारले चाहिँ तपाईँहरूले समेट्न खोजेको छ कि छैन, बताउनुहोस् त.
4: हजुर, यो हाम्रो भुटानी शरणार्थीको विशेष मेन मुद्दा भनेको चाहिँ यो हाम्रो दिवस आवेदनको लागि हो. हजुर, दिवस आवेदनमा युएनएचसिआरबाट चाहिँ पहिलो कुरा के आएको थियो भने सम्मान स्वदेश फिर्ति अनि स्थानीयकरण, जो कि नेपालमा बस्न चाहनेहरू नेपालमै

0: राख्न चाहने र अर्को भनेको चाहिँ तेस्रो देश पुनर्वासको तीनटा मुद्दा थियो हजुर, र यसमाथि युएनएचसिआर र नेपाल सरकार अथवा सरकारहरूबाट चाहिँ उहाँहरूले चाहिँ अहिले चाहिँ यो सदस्य पिएचजी अहिले सम्भव छैन अथवा यो लोकल इन्टिग्रेसन अथवा यस्ता स्थानान्तरण गर्ने कुरा चाहिँ सम्भव छैन र यसमाथि पुनर्वास गर्ने चाहिँ सम्भव छ भनेर चाहिँ उहाँहरूले चाहिँ पुनर्वास प्रक्रिया सुरु गर्नुभएको थियो र मेन यसमा पनि पुनर्वास चाहिँ लगभग 1,15,000 भन्दा माथिको जुन पपुलेसन थियो त्यो चाहिँ पुनर्वास भइसक्नु भएपछि जुन पुनर्वासको प्रक्रिया थियो त्यो चाहिँ बन्द भएपछि थप भुटानी शरणार्थीहरू यहाँनिर अहिले 6,500 भुटानी शरणार्थीहरूमा चाहिँ त्यसमा चाहिँ विभिन्न समस्याहरू सिटी छ। यसमा चाहिँ मेन समस्या भनेको चाहिँ हामीले दिगो समाधानको समस्या नै हो।
1: शनिसरीमा तपाईँहरू कतिजना हुनुहुन्छ अहिले त्यो शिविरमा चाहिँ?
0: शनिसरी शिविरमा हामी लगभग 1500 चाहिँ छौँ हजुर।
1: भनेपछि त्यहाँ तपाईँहरूको समस्या के के छन्, जस्तो अब दिगो वासस्थानको समस्यादेखि लिएर अब आइडेन्टिफिकेसन चाहियो होइन, त्यसको चाहिँ सबै कुरा पहिचानहरू चाहियो भन्ने होला, तर स्वदेश फिर्तीको कुरा हो वा चाहिँ अन्य कुनै व्यवस्थापनको कुरा हो सरकारसँग माग के हो?
0: हाम्रो माग भने यो तीनटै कुरालाई उहाँहरूले अगाडि सार्नुभएको थियो। हामी अहिले पनि रहेको भुटानी शरणार्थीहरूको माग के हो भने हामी यो तीनटै कुरामा कुनै पनि ढोकाहरू उहाँहरूले खोलिदिनु भयो भने स्वदेश फिर्तीको कुराहरू उहाँले राख्नुभयो र तपाईँहरूलाई हामी स्वदेशमै फर्काउँछौँ भनेर उहाँले राख्नुभयो भने हामी यसलाई ओके मान्छौँ। यदि उहाँहरूले नेपाल सरकार मार्फत यहाँ स्थानीयमा उहाँहरूले स्थानान्तरण अथवा टोकन इन्टिग्रेसन गरेर राख्नुभयो भने हामी यो कुरालाई राजी गर्छौँ र यदि उहाँहरूले अब तपाईँहरूले फेरि यो कुरा दुइटै कुरा सम्भव छैन या फेरि पुनर्वास परिवार उहाँहरू कतिजनाको परिवार त अहिले विदेशमा छन्, युएसए लगायत 8 देशमा छन् र उहाँहरूले त्यो मुलुकमा परिवार पुनर्मिलनको लागि फेरि पुनर्वासको प्रक्रिया खुलाइदिनु भयो भने यो कुरालाई हामी एक्सेप्ट गर्न एकदम राजी छौँ हजुर।
1: कतिपय व्यक्तिहरू चाहिँ त्यो शिविरबाट विश्वका धेरै देशहरूमा गइसके र कतिपय परिवारहरू त्यति छुटेका पनि छन्, उनीहरूको परिवारहरू लालाबालाहरू
0: हजुर पुनर्मिलनको लागि उहाँहरूले त्यो प्याकेज पुनर्मिलन फेरि खोलिदिनु भयो भने पनि हामी त्यो कुरालाई
1: तपाईँ चाहिँ कसरी छुट्नुभयो विश्वमा आह्वान हुँदाखेरि अमेरिका लगायतका देशहरूमा चाहिँ आह्वान हुँदाखेरि तपाईँहरू चाहिँ जान पाउनु भएन होइन?
0: हजुर हजुर
1: यसमा नक्कली भुटानी भएर पनि गयो नि त धेरै नागरिकहरू होइन नेपालीहरू?
0: हजुर अब त्यही तथ्याङ्कहरू देखियो।
1: तपाईँहरूकै नाममा पनि त कतिपय व्यक्तिहरू गयो नि त, त्यसको लागि पनि छानबिनको प्रक्रियाको लागि तपाईँहरूले दबाब दिनुभएको छैन सरकारलाई?
0: छानबिनको प्रक्रियाको लागि हामीले दबाब दिएको छौँ, हामीले पटक पटक सरकारमा हामीले ज्ञापन पत्रहरू चढाएको छौँ, हाम्रो समस्या दिगो समाधानको लागि चाँडोभन्दा चाँडो गरिदिनुहोस्, अब हामीलाई बाँस छ, अब हामीसँग अहिले गाँस नभएको विगत हामीसँग 7 भइसक्यो, हामीसँग कुनै पनि सरकारबाट अथवा नेपाल सरकारबाट अथवा युएनएचसिआरबाट कुनै पनि संस्थाबाट चाहिँ हामीलाई गाँसको व्यवस्था मिलाएको छैन होइन, र त्यसले गर्दाखेरि यहाँनिर भुटानी शरणार्थी शिविरमा दिनौ न दिन हाम्रो जीवन जनजीवन भनेको कष्टकर बनेको छ, यहाँ मानसिक स्वास्थ्य अस्वस्थ भएर गइरहेको छ र गरिबी जुन हुन्छ चपेटामा परिरहेको छौँ, हामीलाई दैनिकी उपभोग्य सामानमा खरिद बिक्रीमा हामीलाई धेरै दिन समस्या परिरहेको छ किनभने हाम्रो शिविर सानो छ, त्यसले गर्दाखेरि यसमा समस्यामा चाहिँ हामी एकदम दिनौ दिन हामी चाहिँ गरिबीको चपेटामा चाहिँ हामी परिरहेको छौँ हजुर।
1: अहिलेको अवस्थामा तपाईँहरू चाहिँ जस्तो आइडेन्टिफाई हुने कुरामा तपाईँहरूलाई चाहिँ जस्तो भनौँ न अब यो देशको नागरिकतादेखि लिएर अन्य कार्डहरू नहुँदाखेरिका धेरै समस्याहरू त भोग्नु भएको छ, तर के गरेर खानुहुन्छ तपाईँहरूको चाहिँ बा जस्तो गाँसका निम्ति तपाईँहरूको काम के हुन्छ, त्यहाँ काम पाउने अवस्था कस्तो छ होइन, रोजगारीको अवस्था कस्तो छ, सरकारले त्यसका लागि केही प्राथमिकता दिएको छ कि छैन, के हो अहिले?
0: सरकारबाट हामीलाई एउटा व्यक्तिगत पान कार्ड भन्ने छ, त्यसमा चाहिँ शरणार्थी परिचय पत्रको नम्बर लगाएर उहाँहरूले व्यक्तिगत पान कार्ड दिनुहुन्छ र त्यो पनि अहिले थोरै रोका गर्नुभएको छ किनभने त्यो व्यक्तिगत पान कार्ड चाहिँ कुनै पनि मान्छेहरू व्यावसायिक तरिकाले काम गरेको छ, अब जस्तो कि जब काम गरेको छ नेटवर्क शिविरभित्र या बाहिर र मलाई चाहिँ युट्युब उपलब्ध गराइदिनुहोस् भन्नुभयो भने उहाँहरूले उपलब्ध गराइदिनुहुन्छ र यसमा चाहिँ हाम्रो सरकारी कामकाज हुन्छ त्यो लोकसेवामा जाने हाम्रो अधिकार हुन्न र प्राइभेट ब्याङ्क वित्तीय संस्थामा पनि हाम्रो जाने हाम्रो अधिकार हुन्न, हाम्रो धेरैमा धेरै जाने भनेको एउटा प्राइभेट बोर्डिङ स्कुलमा उहाँहरूले हायर गर्नुभयो भने त्यसमा चाहिँ हाम्रो जागिरको कुराहरू हुन्छ, नभए हामीले सानोतिनो बिल्डिङहरूमा काम गर्ने लेबर काम गर्ने ढुङ्गा गिटी बालुवा कुट्ने लेबर काम गर्नेदेखि बाहेक अरू त्यस्तो खासै हुन्न सर।
1: अब बालबच्चाहरूलाई चाहिँ शिक्षा दीक्षाको अवस्था के हो?
0: बालबच्चाको शिक्षा दीक्षा भनेको चाहिँ युएनएचसीएलले चाहिँ नेपाल सरकारको गभर्मेन्ट स्कुल नेपाली प्राइभेट स्कुल छैन गभर्मेन्ट स्कुलमा उहाँहरूले चाहिँ लगेर नजिकको गभर्मेन्ट स्कुलमा लगेर चाहिँ गाभिदिनु भएको छ हजुर स्कुलको लागि।
1: भनेपछि घाँस बाँस कपास लगायत स्वास्थ्य शिक्षाको विषयमा पनि निकै ठुलो समस्या छ होइन अहिले बस्तीहरू?
0: हजुर बाँस भनेको अब नेपाल सरकारलाई हामी धन्यवाद दिन्छौँ होइन बाँस दिनुभएको छ यो यतिको 35 वर्षसम्म हामी 92 हामी आएका हौ र यति बेरसम्म नेपाल सरकारले हामीलाई बासको लागि दिनुभएको छ तर बासमा पनि हामीलाई सुनिश्चित छैन जस्तो कि जुन हामी अहिले बासको लागि उपभोग गरेको जमिन छ र यो पनि तिमीहरूको हो भनेर अहिलेसम्म हामीले उपभोग गर्न पाएको छैनौँ मेरो हो भन्न पाएको छैनौँ त्यसको लागि पनि नेपाल सरकारलाई यदि सम्भव छ भने दिगो समन्वयको लागि त्यो बासको लागि पनि होस्
1: र अहिलेको सरकार आइसकेपछि तपाईँहरूले केही आग्रह गर्नुभयो? भालिन नेतृत्वको सरकार आएको छ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ दुईतिहाईको मत ल्याएर आएको छ होइन यसले चाहिँ गर्न सक्ने धेरै कामहरू छन् दुईतिहाईको सरकारले तपाईँहरूका पीड़ामा चाहिँ यो सरकार कतै बोलेको छ?
0: यो सरकारको विषयमा चाहिँ माननीय हर्का सम्मङ राईज्यूबाट पनि हामीले उहाँलाई बेडाईबाट ज्ञापन पत्र गरेको थियो त्योभन्दा अगाडि पनि हामीले श्रमदानको बेलामा हामीले शनिसरेबाट पनि ज्ञापन पत्र हर्कराज राई सम्मङज्यूलाई हामीले बुझाएको थियौँ उहाँले पनि सदनमा चाहिँ कुरा बोल्नुभएको थियो हाम्रो अहिले पनि डिपुटी मेम डिपुटी सचिव सुनिता राईज्यू अहिले उहाँ काठमाडौँमै हुनुहुन्छ सायद आज उहाँको चाहिँ कोही उच्च पदस्थ व्यक्तिहरूसँग उहाँको भेटघाट हुने नै छ आज हाम्रो सुनिता राई डिपुटी मेम हुनुहुन्छ डिपुटी सचिव हुनुहुन्छ उहाँ चाहिँ र यसको पहल हामी गरिदिइरहेका छौँ र हिजो पनि हाम्रो ऋषि धमला सरजी आउनुभएको थियो नेपालको वरिष्ठ पत्रकारजी हुनुहुन्थ्यो उहाँसँग पनि हामीले
1: ऋषिसँग मसँग कन्सल्ट गर्नुभएको थियो उहाँले ऋषिजीले चाहिँ तपाईँलाई यता जोड्नुभयो होइन उहाँको समस्या चाहिँ उहाँले धेरै ठुलो समस्या छ भन्नुभएको छ कि ऋषिजीले चाहिँ त्यो ठाउँमा
0: हजुर सर
1: त्यो तपाईँको बस्ती भ्रमण गर्नुभयो ऋषिजीले त्यहाँ हेर्नुभयो त्यहाँको समस्या
0: गर्नुभयो हजुर
1: के भन्नुभयो उहाँले?
0: उहाँले चाहिँ के भन्नु भने बडो समस्यामा रहेछ यहाँ त गाँसको समस्या छैन रहेछ नेपाल सरकारबाट कुनै पनि गाँसको कुरा भएको रहेछ यहाँको दिगो समाधानको समस्या चाहिँ चाँडो गर्नुपर्ने रहेछ भन्ने खालको चाहिँ उहाँले
1: के भन्नुहुन्छ जाँदा जाँदा एकचोटि बताउनुहोस् सरकारलाई के छ आग्रह?
0: उहाँले जाँदा जाँदा चाहिँ
1: सरकारलाई तपाईँको आग्रह भन्नुहोस् तपाईँको आग्रह के छ सरकारलाई?
0: मेरो आग्रह भनेको
1: सुनिरहनु भएको छ
0: हजुर मेरो आग्रह चाहिँ सरकारलाई जति सक्दो चाँडो भुटानी शरणार्थीको चाहिँ दिगो समाधान होस् भन्ने चाहिँ मेरो एकदम आग्रह हो।
1: हस् दाबाजी यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद नमस्कार। उहाँ हुनुहुन्छ दाबा छिरिङ तामाङ भुटानी शरणार्थी शनिस्तरी शिविरबाट यो मोरङबाट हामीसँग जोडिनु भएको थियो। आधुनिक श्रोता भुटानी शरणार्थीका समस्याहरू धेरै छन् यी समस्याहरू समाधान गर्न राज्यले पहल कदमी गर्नुपर्दछ किनभने विश्वको जुनसुकै देशको नागरिक भए पनि वास्तवमा आउने अधिकारको प्रत्याभूति सरकारले गराइदिनुपर्दछ। आजका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु नमस्कार।

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसके नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
2: म त सिधै छानियो भने, नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जानि।
1: हैन के भन्छ? कसरी नि?
2: कसरी हुनु नि? आज रिवा रेमन्ड शूटिंग हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड शूटिंग हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: मैले गहना लिएर थिएँ,
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आने गहना?
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोप्राइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
5: बाजेदेखि नातिसम्म, विश्वासराम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन। एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
11: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
10: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
11: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
10: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
11: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
10: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?

0: सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
2: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
0: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98455656 98280249215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98122553 98122553। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802। राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
2: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै
2: समय बिहान र बेलुका
0: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 98 41 65 64 99 41 65 64 99।
2: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला। धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
9: 98167045 47।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे
5: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।

0: के जाऊ आफै उता जाऊ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ
0: भाइ सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: है मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
0: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बिच बजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
5: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: प्रोपाइटर दिनेश शाह। सम्पर्क नम्बर 9845565656, 9828049215।
5: ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह। सम्पर्क नम्बर 9812225553, 9812225553।
6: बाबा बाबा म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
11: 9861705544।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्से बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98604-58543
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98442-62-86-16 र 98-10-32-33-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: बाबा बाबा म टाढो स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045454 98617045544
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई। अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई। अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन हो।
14: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरकड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802।
15: राष्ट्रको लागि बक्सिङ,
16: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
16: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
16: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
17: रेडियो बिहानी 97.6 मेगाहर्ज।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर।

0: आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01-5236-45 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 मा सम्पर्क गरेर

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे
0: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल निलकञ्च नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 0105205042।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
3: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915519।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
7: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437437।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
2: 9851878882, गोल्छी बजारको लागि 0104131116 र 920 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तार

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98-510-63-802 98-510-63-802।
5: हेलो
6: हेलो बहिनी सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
6: हो नि हुलाकमा जाऊ न,
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपी भेस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
9: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छी बजारको लागि 010-4016 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664 9141867664।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 9200 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
7: होइन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
11: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
16: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
15: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
16: नटिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
17: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
18: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण सिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड हो।
12: सुल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
13: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
12: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम प्रभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
13: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470

0: हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
0: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: के त जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बन्या छ त
0: बनेर भए त तल्ल घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बालरोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: बाबा बाबा म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नु भयो? छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहिए मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
14: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
14: 98167045 47।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टू विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
7: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: विभिन्न सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
8: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर
3: 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
9: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउँ आफै उताजाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
5: 9861-7045-47।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
11: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
11: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइब, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसके नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पिभीसी पाइप सिपिभीसी पाइप पिपिआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
0: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
0: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
6: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: नानी एन्ड बाबु

0: 물이 에러다 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 노니. 멀리 디디바니 순사디 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845-55-66-56 9828-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812-2025-53 9812-2025-53।
3: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
3: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64 98 41 68 67 64।
9: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
11: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
9: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
12: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
9: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट कहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौ। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
3: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि।
4: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
6: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 0105090093 मा सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: साथी सकियो अब रमाइलो सुरु भयो
1: नेपाल टेलिकम लिलायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैया 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
0: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: अब समाचार विस्तारमा प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढ़ाउन व्यतिथी हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढ़ताका साथ लागेको बताउनु भएको छ प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू संघको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो बैठकमा नेकपा एमालेका सांसद पद्म आर्यालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेख र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढ़ाइएको जानकारी दिनुभयो
4: लिपुलेख लिम्पियाधुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु
3: यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढ़ेको बताउनुभयो
4: उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन एकाना जग्गा पनि छैन उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था उहाँहरूको वासरूम टोयलेटको व्यवस्था त्यसको निकासा सिधै खोलामा थियो त्यसले गर्दा उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ हाम्रो दुईटा तीनटा मन्त्रालयले यो विषयमा काम गरिरहेको छ अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ हतार गरेर हुँदैन
3: सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका संचालकहरूबाट नै उठाएको पैसा पीड़ितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो
4: सहकारीको विषयमा पनि अहिले एउटा कोष खड़ा गरेको छ र बाहिर न्यूजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ हामीले सहकारीबाट उठाएको पनि पैसा छ लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड़ जस्तो सहकारीबाट उठाइएको थियो 50-60 लाख जस्तो दिएको थियो यसको मतलब सरकारको पैसा गइरहेको होइन हामीले सहकारीहरूबाट उठाएरै पीड़ितहरूलाई पैसा बाँड्ने हो त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चूल्होबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो।
5: साँच्चै हामी अहिले विद्युतीय युगमा तुरन्तै जान सकिने अवस्था छैन। साँच्चै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेशन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सब स्टेशनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
3: यस्तै भदौ 23 र 24 गतेको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह आजको बैठकमा आकस्मिक रूपमा सांसदहरूसँगको प्रश्नोत्तरका लागि रोस्टममा पुगेपछि संसदमा केही बेर अन्योलपूर्ण अवस्था देखिएको थियो। रोस्टममा पुग्न साथ सभामुख टोल प्रसाद अरियालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसलाई समय उपलब्ध गराएपछि सांसदहरू युवराज दुलाल ऐन महरले नियमापत्ति गर्नुभयो। त्यस्तै नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्नुभएको समितिको प्रतिवेदनमा छलफल भएको छ। छलफलमा सांसदहरूले संसदमा महिला सांसदको भूमिका प्रभावकारी बनाउन विशेष व्यवस्था राख्नुपर्ने, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासलाई प्राथमिकता दिनुपर्ने, संविधान र प्रचलित कानूनहरूसँग विरोधाभास हुने गरी सांसदको विशेषाधिकार सम्बन्धी प्रावधानहरू राख्न नहुने, शून्य समय लगायत जनजीविकाका सवाल उठान हुने समय सीमा बढ़ाउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री गौतमले मधेसी दलित पिछड़िएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दावी गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिमा सांसदहरू दुर्गा गुरूङ, पूजा चौधरी, मीना सिंह रखाल, राजेन्द्र लक्ष्मी गैरे, रेणु चन्द, विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा रहनु भएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या, जेएनजी आन्दोलनका विषयमा आएको मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वांछित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रक्षेपित जीडीपी को सापेक्षता में 28.5% मात्र रहेको बताउनुभयो।
6: हामीले त्यो 500 सीमा भित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठुलो आयो कहाँ 21 खर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जीडीपी 74.58 छ, त्यो अलिकति तल पनि हुन सक्छ, अब हुनुहोस् माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा त्यो चाहिँ 30% माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यो पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ।
3: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ़न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जीडीपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुन्थ्यो, तर भूकम्पपछि भने बजेटको आकार बढ़दै गएको र कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
6: 50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धुरिरहेको छ। उनीहरूको बिलमा 150 युनिट खपत गर्नेहरू जम्मा त्यो 5 वर्षको डिएटी 5 वर्षको डिएटीले 24 रुपियाँ भन्ने मासिक। अर्को ब्यान्डमा हेर्नुहोस्, 151-250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन्, 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25-100 रुपियाँसम्म पत्र। 5% भने पनि 5% कहिले पनि लागू भएन, किनकि पहिलो 50 युनिट त फिस, त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न। यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
3: बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। विश्व बैंकले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात करिब 12.66 अर्ब रूपियाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब 46 करोड़ रूपियाँ बराबरको लगानी गरिने जनाइएको छ। अमेरिकी उपविदेश मन्त्री सारा वी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपालस्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उपविदेश मन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, संचार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापन सम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो। अस्पतालले उहाँमा निमोनियाको संक्रमण देखिएको र उपचार प्रक्रिया शुरू गरिएको जनाएको छ। उहाँलाई 2-3 दिन अस्पतालमै राखी उपचार गर्नुपर्ने पनि अस्पतालले जनाएको छ। धनकुटाको पाखीवासमा शुरू गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य समस्या को उपचारका लागि टाढा टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: पाखरीवास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुशी लागेको छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। वडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता हटाएको छ। दुई वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनुभयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बाल बालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानूनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 को कार्यालयले शुरू गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3,00,000 रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आगमन बढ़ेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढ़ीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढ़ेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढ़ेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। नेपालमा पनि गत बिहिबारदेखि 4 दिन लामो सार्वजनिक विदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोप्स आईआरजीसी नौसेनाले होर्मुज जलडमरूमध्येको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा कड़ा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानल मार्फत जारी गरेको सन्देशमा फारस र ओमानको खाड़ीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलडमरू हाल बन्द रहेको र त्यहाँबाट आवत जावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्ग मार्फत मात्र सम्भव हुने जनाएको छ। उक्त चेतावनीमा नियमन उल्लंघन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। साथै अमेरिकाको नौसेनाले जलडमरू मध्येको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरूद्ध गर्ने कुनै पनि प्रयास गरेमा कड़ा सैन्य कार्यवाही हुने पनि स्पष्ट चेतावनी दिएको छ। यसैबीच समुद्री स्रोत सम्बन्धी एक अन्तर्राष्ट्रिय निकाय मार्फत जारी सूचनामा हर्मुज क्षेत्रको स्थिति संवेदनशील रहेको र इरानी बन्दरगाहमा प्रवेश वा बहिर्गमन गर्न निषेध गरिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधानोम ग्रेबेयेसुसले डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमाबन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कंगोको उत्तर पूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित उक्त संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2084-84 को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छूट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तु भन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले जनाएको छ। यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि र लगानी प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहल स्वागत योग्य रहेको जनाएको हो। बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको र बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै गएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वास रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँबाट पूर्वी नेपालका जिल्लाहरूमा जाने सार्वजनिक बसको टिकट अनलाइन माध्यमबाट लिन सकिने व्यवस्था भएको छ। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरेसँगै पूर्व यातायात व्यवस्थापन प्रणालीले काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरी अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरेको हो। हाल काठमाडौँबाट पूर्व जाने 81 सार्वजनिक सवारीमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको र अब चाँडै नै लगेज ट्याग प्रणाली समेत लागू गर्ने तयारी भइरहेको पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोकाले बताउनुभयो। विगत केही दिनदेखि उतार चढाव पूर्ण रहेको सुनको मूल्य आइतबार एकै दिन प्रतितोला 20,500 रुपियाँले बढेको छ। नेपाली बजारमा गएको शुक्रबार 2,90,600 रुपियाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार बढेर 3,11,100 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आइतबार एक तोला चाँदीको मूल्य 305 रुपियाँले बढेर 5,345 रुपियाँ प्रतितोलामा कारोबार भएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार। साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 2-0 गोलको जीत निकाल्यो। नेपाल समूह बीको शीर्ष स्थानमा रह्यो। दुई खेल खेलेको नेपालले 100% नतिजा निकाल्दै 6 अंकका साथ समूह विजेता बनेको हो। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी समूह बीबाट भूटान उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको छ। भूटानले 3 अंक बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमी फाइनलमा पुगेको हो। थप खेल समाचार रमेश टमटाबाट।
10: नेपालले एसियाली खेलकुद पुरूष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरूद्ध 221 रनको शानदार जीत निकालेको छ। आइतबार सिंगापुर नेशनल क्रिकेट ग्राउण्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोडे। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा 1 विकेट लिए। टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका कुशल बुर्तेलले 129 रनको इनिङ खेले। उनले 43 बलमा 16 छक्का र 5 चौका प्रहार गरे। यो सँगै कुशल T20 अन्तर्राष्ट्रियमा 2 शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। कुशल मल्लले अभिजित 85 रनको योगदान गरे। उनले 47 बलमा 8 चौका र 5 छक्का प्रहार गरे।
3: अब मौसम। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई, सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट, राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी, र एसियाली खेलकुद पुरूष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरूद्ध नेपालको शानदार जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
12: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
13: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
14: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
13: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
14: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
13: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
14: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
15: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
16: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
15: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
16: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
15: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
16: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
15: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
16: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
15: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
16: जनरल मेडिसिन सेवा,
15: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
16: बाल रोग सम्बन्धी सेवा,
15: स्त्री रोग सम्बन्धी सेवा,
16: मुटुको इको र भिडियो एक्सरे सेवा,
15: ल्याब टेस्ट,
16: भिटामिन डी,
15: भिटामिन बी12,
16: आइरन प्रोफाइल
15: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
16: 24 घण्टा चिकित्सक द्वारा आकस्मिक सेवा उपलब्ध छ।
15: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
16: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
16: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: आज संसदमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर, सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित, सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
3: हाम्रो प्रतिनिधि सभा नियमावली 2079
2: बजेट नछुट्याइएकोमा पनि चिन्ता,
3: पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
2: साफ महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकालाई हराउँदै समूह विजेता, एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित।
4: सयौं

0: Sì.
1: Visto che la massa doveva andare a Bari, sorsa per me di nuovo se c'è avocabar su si lastra estavata.
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा आकस्मिक रूपमा उपस्थित भएर सात सांसदका प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरमा मानवोन्नति, सुकुम्बासी समस्या, सहकारी ठगी र सुशासनका विषय उठेका थिए।
3: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले मानव अधिकार आयोग र विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेख, लिम्पियादुरा र कालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
4: प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कार्यवाहीको प्रक्रिया पनि शुरू गर्नु।
5: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
3: प्रधानमन्त्रीले निरात र आर्थिक हितलाई ध्यानमा राखेर यस्तो रणनीति दुई वर्ष सारिएको तथा गरीबका लागि शिक्षा र

0: स्वाधीन नेपालीलाई मतदान अधिकार र सूत्र सफ्टवेयरको समस्या बारे प्रश्न गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षित मतदान प्रणाली बारे छलफल भइरहेको र सफ्टवेयर समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो।
1: आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ र बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आईटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुलाकोटीले सुशासन र भ्रष्टाचार नियन्त्रण बारे सरकारको प्रगति बारे प्रश्न राख्नुभयो। जवाफमा प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई सुशासनको वर्ष घोषणा गरिएको र भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो।
2: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक शुरू हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरे।

0: भएकोले यो नेपालीको मिचेको कुरा म दुःखका साथ
1: होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्ति प्रति कांग्रेस एमाले र नेकपा लगायतका दलहरूले कड़ा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
2: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुकाएको छ।
3: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरेनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
1: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाईले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्ता मध्ये 50 लाख भन्दा बढ़ी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा
0: 80 लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा वार्षिक झन्डै 39,000 भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण मरेका छन्। रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण

0: छैन सर. कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त.
1: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
0: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
1: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि.
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य.
3: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ.
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण

0: यस कारण सुखा
1: महत्वपूर्ण रहेको छ।
2: मुगुको मुगुम कारमरो गाउँ गर्दै 200 भन्दा बढी बिरामीलाई सेवा दिएको बताउनुहुन्छ।
3: 12-13 लागेको यति समयलाई छुट्न दिनका दिन अझै घरमा अब 2-3 बारी अनि जरबुटी छ। सबैले राम्रो भयो र भने
2: आम्चीहरूले हिमाली क्षेत्रमा पटिबुटी प्रयोग गरेर उपचार गर्ने परम्परा कल्पाका दुर्गम बस्तीहरूमा स्वास्थ्य संस्था टाढा भएकाले आम्ची सेवा अझै पनि पहिलो उपचार विकल्प बनेको देखिन्छ। शोभा रिक्पा चिकित्सक
4: आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कारण भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नो एउटा चाहिँ राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन आफ्नै कानून, तै पनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ गर्नुहुन्छ होला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रबन्धन शाखा प्रमुख डाक्टर वंशदीप शर्मा

0: गर्नको लागि चाहिँ हामीलाई चाहिँ निर्देशिका तयार भयो भने चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ।
1: स्थानीय सरकारका प्रतिनिधिहरूले पनि आम्ची सेवाको संरक्षण र प्रबन्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। मुगुम कार्मरङ गाउँपालिकाको उपाध्यक्ष छिरिङ पुटिक लामा भन्नुहुन्छ,
2: आम्चीलाई हाम्रो एमसीहरू अनि हाम्रो यहाँ वडा नम्बर 1-9 हात जोड्ने चाहिँ गरीब दुखीलाई खर्च नलाग्ने गरेर उहाँहरूले धेरै सेवा गर्नु भएको हिजो जम्मा भएको छ। हामी स्थानीय तहको सरकार हो, हामीले अब के गर्नुपर्छ, हाम्रो तह तबकाबाट हामीले कुन तरिकाले जानुपर्ने, अब हामी पनि हल्का हल्का लाग्छ सर, हामी लाग्छ, हामी कहाँ स्थानीय तहको सरकारले हामी प्रदेश जानुपर्छ कि संघीयमा जानुपर्छ कि हामी चाहिँ लाग्छ।
1: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्चे चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा

0: यातायात
1: युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकी का साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र

0: दुई सय पचास
1: एकदमै बढी गर्मी हुँदाखेरि चाहिँ यो गर्मीले गरेर शरीरमा पानीको कम हुने टाउको दुख्ने शरीरमा रासहरू आउने भयो भने चाहिँ तुरन्त अस्पतालमा गएर उपचार गराउनु पर्छ।
0: यहाँ अहिले जति पनि रोगहरूको कुरा भयो त्यो रोगहरूको पहिचान गर्नलाई त चिन्न पर्यो नि त।
1: हजुर हजुर,
0: स्ट्रोककै कुरा गर्दाखेरि पनि के चाहिँ हुन्छ कसरी थाहा पाउने चाहिँ अब चाहिँ स्ट्रोक हुन लाग्यो
1: स्ट्रोकै अब हिट स्ट्रोक भनेको चाहिँ तपाईँले गर्मीले गरेर हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कम भएर हुने हो। सो पहिचान भन्दा पनि त्यसमा चाहिँ हाम्रो प्रिभेन्सन नै जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ
0: तर अहिले त अहिले अहिले पनि हेर्यो भनेदेखि स्कुल लागिरहेको हुन्छ विद्यार्थीहरू स्कुल जानुपर्ने बाध्यता स्कुल गइरहनु भएको
1: त्यस्तोमा चाहिँ तपाईँले त्यही तर कतिचोटि त धेरै जस्तो हामीले कति सुन्छौँ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरू सो त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त। तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईँले गुम्सेको लुगाहरू नलाउने झ्यालहरू खोल्ने अलिकति हावा ख्याप हुन सक्ने भनेको चाहिँ तपाईँको गर्मी भएपछि होइन गर्मी चाहिँ हाम्रो प्रिभेन्सन नै जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ
0: तर अहिले त अहिले अहिले पनि हेर्यो भनेदेखि स्कुल लागिरहेको हुन्छ विद्यार्थीहरू स्कुल जानुपर्ने बाध्यता स्कुल गइरहनु भएको
1: त्यस्तोमा चाहिँ तपाईँले

0: अलिकति आफूलाई गाह्रो भएको जस्तो हुने पेन्ट होला
1: जसपछि कतिपयले अब अहिले त फ्रिज प्रायको घरमा हुन्छ अनि फ्रिजबाट चिसो पानी झिकेर घटघट खाने चलन छ बच्चालाई त्यसको कतिको असर पर्छ
0: त्यसरी खाना दिनु हुन्छ कि हुँदैन हो फ्रिजको कुरा खानै नहुने भन्ने होइन
1: चिसो पानी गर्मी ठाउँबाट
0: चिसो पानी खानै नहुने हाम्रोमा चाहिँ चिसोलाई एकदम धेरै उसमा लिइन्छ तपाईँले चिसो पानी खानै नहुने होइन तर अब पानी खाँदाखेरि तपाईँले एकदम तपाईँ गर्मीबाट आइरहनु भएको छ चिसो फ्रिजको भन्दा पनि तपाईँले त्यसलाई ठिक्क पारेर होइन चिसोले गरेर घाँटी इन्फेक्सन हुने चिसोले गरेर रुगाखोकी लाग्ने चाहिँ होइन होइन त्यो चाहिँ तपाईँको भिन्दै भाइरल इन्फेक्सन चिसोले गरेर कहिले काहीँ दाँतहरूमा
1: झन्झनाट
0: हुने त्योहरू आफ्नो ठाउँमा छ तर चिसो पानी खानै नहुने भन्ने चाहिँ होइन
1: घामबाट आएपछि अनि एकछिन बसेर मात्रै पानी खानु चिसो पानी खानु भन्ने पनि भनाइ छ नि त
0: त्यस्तो चाहिँ हाम्रो हिसाबले चाहिँ त्यस्तो तपाईँको त्यो भनेको चाहिँ तपाईँको कहिले काहीँ त्यो डाइरेक्ट चिसो भनेर फ्रिजको होइन आइसक्रिमहरू अब बच्चाले गर्मीमा होइन अब तपाईँको जङ्क फुडहरू खानु हुँदैन त्यो भिन्दै कुरा हो तर अब बच्चाले आइसक्रिम खाँदैमा घाँटी इन्फेक्सन हुने अथवा चिसो कुराहरू खाँदैमा फलफुल खाँदैमा रुगाखोकी लाग्ने भन्ने चाहिँ होइन झन् रुगाखोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ सो रुगाखोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो होइन त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने होइन तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन
1: गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त्यो नुहाइदिने हुन्छ नि चिसो पानीले नुहाइदिनु नुहाउने
0: केही फरक पर्दैन तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ एकैचोटि चिसोमा तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ हामीले रुम टेम्परेचरको भन्छौँ कि होइन तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही फरक

दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बैठक शुरू हुनासाथ आजको बैठकमा प्रश्न जवाफमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिए पनि केही अभिव्यक्ति विवादास्पद भएका छन्। फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी भएको छ। काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत काट्न सकिने भएको छ। नेपाली साफ च्याम्पियनशीपमा श्रीलंकालाई 2-1 हराउँदै समूह विजेता बनेको छ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो.
2: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
3: हो, सक्छ. जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ.
4: यो संसदमा
5: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861705544।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
0: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेज्यू, नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97140031-429।
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754। 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
10: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
10: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
10: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99, 98 41 65 64 99।
10: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल झाजिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: hango.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bishesta harule tapai ko man jitna barambar.
2: Shahid Memorial Hospital Dhading Besi ma aba harek din bisheshagya sewa.
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ.
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण.
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ.
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा.
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563.
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ. के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान. हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ. त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ. निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ. ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ. हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ. गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार. श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ. आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा. प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ. फोन नम्बर 98510 63802, 98510 63802.
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: कुनै पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेछ खै
1: होइन ए दिदी के भयो किन यसरी झोकाएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
1: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
6: आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
1: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
6: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोहोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
6: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
8: आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: hango.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitna barambar.
2: कार्यक्रम को तैयारी तो सब सकियो साउंड सिस्टम को लगी कहाँ संपर्क करने होला
3: कहाँ हुनु नि सर हाम्रै दादिङ बिसीमा रहेको सत्यदेवी साउंड सिस्टम सर्विस मा संपर्क गर्ने हो नि
4: सत्यदेवी साउंड सिस्टम सर्विस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउंड सिस्टम उपलब्ध गरिन्छ
4: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
7: सम्पर्क मोबाइल 9741001340429।
8: पावर वाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
11: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
14: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटारतर्फ ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
14: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
15: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
13: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 9812205553 9812205553।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने।

0: भएको छ।
1: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टीमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।